0: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका दुई तीन घरवा निवासी कोकनाथहरूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडानादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
0: यही असार 27 गते शनिबारको दिन
1: फेरि अस्पताल नेपालगंजबाट हाडजोली नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-4032-82

रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्याङ्कका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 6 बज्यो।

0: साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 23 गते मंगलबार, सन 2026 जुलाई 7 तारीक असार कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन, तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक, भारतको व्यापार अवरोध पछि स्टील निर्यात दुई तिहाईले घट्यो।
0: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति, पेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित तीनजना दोषी ठहर।
1: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै, श्रम क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
3: महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी गर्नुपर्छ जस्तो लाग्छ।
0: अत्यधिक गर्मीको सामना गरेको दक्षिण युरोपमा डढेलो पनि बढ्यो, ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देश।
1: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा, आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर,
4: फोन 01-5121-5200 97418-2096,
1: वेबसाइट www.nec.edu.np।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 35% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा अर्थतन्त्रको खबर। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास अर्थात कार्तिक, मंगिर र पुसको तुलनामा तेस्रो त्रैमास अर्थात माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गएको वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गएको आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा देशको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। यो अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गएको वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गएको वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखिए पनि अर्थतन्त्र कथा जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ। कृषि क्षेत्र अपेक्षित रूपमा बढ़न नसकेको न्यून सरकारी खर्च मेसिनरी औजार उपकरणको आयात बढ़न नसकेको लगायत कारण यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज रामिछानेले बताउनुभयो। नवयुवा आन्दोलनपछिको अन्तरिम सरकार न्यून पूँजीगत खर्च र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ़दा अर्थतन्त्रमा सुधार नभएको अर्थशास्त्री कल्पना खनालको विश्लेषण छ। तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: प्रसंग अझै पनि आर्थिक खबरकै। भारतले सेफ गार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ। गएको आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15.42 अर्ब रूपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालू आर्थिक वर्षको त्यही अवधिमा निर्यात 68.67% घटेर 4.83 अर्ब रूपियाँमा सीमित भएको छ। भारतको नयाँ व्यापार नीतिका कारण नेपालले एक वर्ष भन्दा कम अवधिमै 10.59 अर्ब रूपियाँ निर्यात गुमाएको छ। यो तीव्र गिरावटले सरकारी राजस्व घट्ने र यस क्षेत्रको रोजगारी गुम्ने चिन्ता पनि थपिदिएको छ। भारतले विशेष गरी चिनिया कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्टील आयातमा अंकुश लगाउन थप कदम चाल्ने तयारी गरिरहेकाले नेपालको फलाम तथा स्टील निर्यातले अर्को धक्का बिहोर्नु पर्ने हुन सक्ने जोखिम अझै टरी नसकेको उद्योग सम्बद्ध जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ।
0: राज्यका अंग संघ संस्थादेखि नागरिक तहसम्मको सदाचारको सीमा तोक्दै सरकारले नीति ल्याएको छ। 9 वर्ष अघि नै ल्याउने घोषणा गरिएको र मस्यौदा समेत तयार गरिएको सदाचार नीतिले अहिले आएर मूर्त रूप पाएको हो। सबै सरकारी निजी तथा गैर सरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रूपमा सरकारले यो नीतिलाई अघि सारेको छ। समाजका सबै क्षेत्रमा सुशासनको प्रवर्धन सुसंस्कृत समाज निर्माण सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन अनुगमन र स्वनियम पद्धतिको विकास गर्ने मुख्य उद्देश्य छ। प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार भ्रष्टाचार हुनै नदिन यो सदाचार नीति आएको हो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विशेष अदालतले बहुचर्चित नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले 5 दिनको निरन्तर सुनवाईपछि हिजो फैसला सुनाएको हो। अदालतले तत्कालीन अध्यक्ष झा संचालक समिति सदस्य एवं कानून मन्त्रालयका पूर्व सहसचिव धनराज गेवाली र अर्का सदस्य टीका प्रसाद उप्रेतीलाई दोषी ठहर गर्दै 6 महिना कैद र प्रत्येकलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा भ्रष्टाचार भएको भन्दै
7: 3,21,00,000,000 रूपियाँ बीको दावी सहित 2082 जेठ एकमा मुद्दा दायर गरेको थियो। पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेत सहित बाँकी 16 जनाले भने पूर्ण सफाई पाएका छन्। वार्षिक कार्यक्रममा नीतिगत सहमति दिएकै आधारमा मात्र मन्त्रीको संलग्नता पुष्टि नहुने भन्दै विशेष अदालतले बस्नेतलाई सफाई दिएको हो। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 दोषी ठहर शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: काया कैरनमा श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन। तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि पनि स्टील निर्यात दुई तिहाईले घट्यो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झा सहित तीनजना दोषी ठहर लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। नेपालमा महिलाको श्रम बजार सहभागिता बढ़दै गए पनि उनीहरू अझै मुख्यत अनौपचारिक क्षेत्र, घरायसी काम तथा कम ज्यालायुक्त रोजगारीमा सीमित छन्। वैदेशिक रोजगारीमा पनि सरकारी तथ्याङ्क भन्दा बढ़ी महिला अनौपचारिक माध्यमबाट विदेश जाने गरेको अनुमान छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ। कानूनमा समान अधिकार र समान ज्यालाको व्यवस्था भए पनि व्यवहारमा विभेद, असुरक्षा र सामाजिक बाधा अझै कायमै छन्। साथै महेश केवालीले श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलालाई श्रम बजारमा महिलाको अवस्था कस्तो छ भनेर सोध्नु भएको छ।
4: आन्तरिक श्रम बजारमा पनि महिला धेरै जसो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन घरायसी हेरचार त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ। आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समानै देखिन्छ। अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक। महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुनु हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, सहनशील हुनुपर्छ, करुणा कि खानी हो तिमी भनेको छ उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावमा उसले कहाँ कुरा उठाउन सक्छ, त उठाउनै सक्दैन। पहिलो काम गर्ने भनेको रोक लाउने क्या, महिलाहरूलाई चाहिँ अब यो काम गर्न हुँदैन भनिदिउँ भन्ने खालको सोच। श्रममा जान्छ पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ, होइन, विभेद छ। सो कामको विभाजन पनि त्यही अनुसार छ।
5: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ संविधान भनौँ, कानूनमा पनि व्यवस्था हुँदा हुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन। यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
4: कानून बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थे नि, त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या। जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा। अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरा हुन्छ नि त, त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रष्टेर आउँदैन अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त। खास कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति, आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त। र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ।
5: वैदेशिक रोजगारीमा जान महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
4: वैदेशिक रोजगारीमा आकर्षण त एकदमै छ। यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो, होइन, सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर। र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु, बाहिर जान्छु, जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गरेर जानु पनि थाल्नु भएको छ। अझै पनि मान्छेले मजाले भन्न सक्ने स्थिति धेरै महिला दिदी बहिनीलाई छैन पनि नि त। विदेशमा गएर आएपछि यसलाई कसै न कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। नेपालदेखि नै उहाँहरू समस्यामा पर्दै जानुहुन्छ अनि त्यसको चाहिँ वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ।
5: सुरक्षित वातावरण अब आन्तरिक श्रम बजारमा होस् या बाह्य श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
4: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ महिला जिल्लाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन. यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा, अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई होइन, र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुरालाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी, राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि काम गर्नुपर्छ जस्तो लाग्छ.
2: श्रम तथा प्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग श्रम बजारमा महिलाको अवस्था, चुनौती, कानूनी तथा नीतिगत व्यवस्था लगायतका विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ. पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएको बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै वैदेशिक अनुदान आएको हो. राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ. यो वार्षिक लक्ष्यको 49.96% हो. चालू बजेटमा 53 अर्ब 44 करोड़ रूपियाँ अनुदान आउने लक्ष्य राखिएको छ. यो वर्ष सकिन अझै 10 दिन बाँकी छ. अहिलेसम्म आएको अनुदान पछिल्ला 8 वर्षमा राखिएको लक्ष्य र रकम दुवैका तुलनामा सबैभन्दा धेरै हो. वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
3: मनसून सक्रिय भएसँगै देशभर धान रोपाईले तीव्रता पाएको छ. कृषि विभागका अनुसार हिजोसम्म देशभर 32.38% रोपाई सकिएको छ. मनसूनमा ढिलाइ हुँदा असार दोस्रो साता अर्थात असार 12 गते सम्म मुश्किलले 11.33% रोपाई सकिएको थियो. तर त्यस यता निरन्तर वर्षा भइरहेका कारण रोपाईमा उल्लेख्य सुधार आएको विभागको तथ्याङ्क छ. पछिल्लो 10 दिनमा मात्रै रोपाईमा 21% प्रगति भएको छ. मधेसमा तुलनात्मक रूपले रोपाईमा सुधार भएकाले पनि समग्र अवस्था सन्तोषजनक देखिएको छ.
2: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ.
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690.
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: 불러 잠을 밖에서 보는 스파운
1: 비싸게
0: मात्रहरू 909 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बर्खायामसँगै विभिन्न भागमा सर्पदंशका घटना बढ़ेका छन्। गएको वैशाख र जेठमा मात्र इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा 284 जनाको उपचार भएको छ। दुई महिनामा सर्पले दसेका 149 महिला र 135 पुरूषको उपचार केन्द्रमा उपचार भएको हो। वैशाखमा 113 जना र जेठमा 171 जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीको पूर्वी पृतना मुख्यालयको एमडी डाक्टरको नेतृत्वमा यो केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुरसँगै पहाड़ी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले दसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताउनुभयो। केन्द्रमा 2069 सालदेखि उपचार हुँदै आएको छ। 2069 2082 सालसम्म 18,083 जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्याङ्क छ।
0: अब विदेशको खबर। अत्याधिक गर्मी खेपेको युरोपले यही वर्ष डढेलोको कहर समेत सामना गर्नु परेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनमा केही दिन यता भीषण डढेलो लागिरहेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेपछि सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन। ग्रीसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढ़ेपछि केही क्षेत्रमा स्थानीय बासिन्दालाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ग्रीसको दोस्रो ठूलो शहर थेम्साकोलिनिकी स्थित ओराई ओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा अस्ति शनिबार बेलुका शुरू भएको आगो तीव्र हावाका कारण फैलिएको थियो। त्यसबाट निस्किएको विषाक्त धुवाका कारण आसपासका 3 उपनगर र 157 अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासमा सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ।
1: अब खेल खबर। स्पेनले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा पोर्चुगललाई 1 गोलले पराजित गर्दै स्पेन अन्तिम 8 पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लीन सीट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। युरोपियन च्याम्पियनका रूपमा विश्वकप खेलेको स्पेनले अब क्वार्टर फाइनलमा आयोजक अमेरिका वा बेल्जियम मध्ये एक टोलीसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्नेछ। अहिले आयोजक अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ।
0: फिफा विश्वकपमा अहिले अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ र खेलको पहिलो हाफको 40 मिनट चलिरहेको छ। यो अवधिसम्म अमेरिकाले 1 गोल गर्दा बेल्जियमले 2 गोल गरेको छ। खेलको पहिलो हाफ चलिरहँदा बेल्जियमले 2-1 को अग्रता बनाएको हो। खेलको 9 र 33 मिनटमा बेल्जियमले गोल गर्यो भने अमेरिकाले 31 मिनटमा गोल गरेको हो। खेल चलिरहेको छ। अब केही खबर संक्षेपमा। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भए पनि अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भयो। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा 50 मिलिमिटरसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा आज हावाहुरीको पनि सम्भावना छ।
1: नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसुल दर सिजनल ट्यारिफ लगाउने तयारी गरेको छ। जेठ 15 आउने आर्थिक वर्ष 2083-84 बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको हो। त्यसको चर्को आलोचना भएपछि उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यसलाई सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको हो। त्यसमा पनि बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म र साँझ 5 देखि 11 बजेसम्म र राति 11 बजेदेखि 5 बजेसम्मका लागि फरक फरक महसुल दर लगाउने तयारी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देशन नमाने संसदीय दलको नेता पद रिक्त हुने व्यवस्था गरिएको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुइक्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवार गाड़ीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
0: नेपाल सरकारले एसियाली विकास एडीबी बैंकसँग झण्डै 16,50,00,000 अमेरिकी डलर अर्थात करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणको क्रममा नेपाल र एडीबी बीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। गत वर्ष एडीबीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कान्डाको यो नेपाल भ्रमण पहिलो हो। काया कैरनमा अब पालो उखानको।
1: हारमा हरेस नखानु
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि स्टील निर्यात दुई तिहाले घट्यो।
0: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झासहित 3 जना दोषी ठहर।
1: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै। क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
0: अत्यधिक गर्मीको सामना गरेको दक्षिणी युरोपमा डढेलो पनि बढ़्यो। ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन।
1: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन आयल निगमका कर्मचारीलाई बाँड्ने गरिएको भत्तासँग सम्बन्धित छ। यहाँ निगम कर्मचारीलाई 14 थरी भत्ता लेखिएको छ। गोजी भरि पैसै पैसोले भरिएका 2 जना कर्मचारी गफगाफ गर्दैछन् अनि उनीहरू भन्दैछन् अब 15 भत्ताको अभाव खड्कियो। भत्ता व्यवस्थापनको भत्ता क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा बेपत्ता सहचालक सुवेदीको शव कैलालीमा भेटियो। दुर्घटनामा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी।
1: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्रै रोपाई सम्पन्न, पोहोरको तुलनामा करिब 31% कम।
0: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानून बनाउने प्रदेश सरकारको तयारी, अस्पताल व्यवस्थापनमा भने निकै चुनौती।
1: र पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेख स्थित कर्णाली नदीमा खसेको मिनी बस दुर्घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको शव कैलालीमा फेला परेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले कैलालीको घाट गाउँमा फेला परेको बताउनुभयो। शवको फोटो आफन्तले हेरेर रामप्रसाद सुवेदी नै रहेको पुष्टि भएको बताउनुभयो। गत असार 18 गते सुकेतबाट कालीकोतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको गाड़ी सड़कबाट कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि चालक र सहचालक सहित केही यात्रुको पत्ता भएका थिए। सहचालक सुवेदीको शव फेला परे पनि दुर्घटनाका बेपत्ता अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य भने जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गोताखोर टोली तथा अन्य सुरक्षा निकायले नदीका विभिन्न तटीय क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्।
0: बाढ़ीले क्षति गर्न थालेपछि डोल्पाको जगदुल्ला 5 गैरी गाउँका स्थानीय त्रासमा बसेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीले बाढ़ीले 1 जनाको मृत्यु भएको र 6 जना घाइते भएपछि त्यहाँ त्रासमा नागरिकहरू बसेका हुन्। बाढ़ीका कारण 10 घर परिवार विस्थापित भएका छन्। गिरीले जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदु सहितको बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी विकको मृत्यु भएको र अरू अन्य 6 जना घाइते भएको बताउनु भएको छ। घरमा पुरिएको अवस्थामा उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी काई गाउँतर्फ लैजाने क्रममा आनन्दीको मृत्यु भएको डीएसपी गिरीले बताउनुभयो। उहाँले निरन्तरको वर्षासँगै धुला खोलामा आएको हिलो माटो सहितको बाढ़ी गाउँमा पसेर क्षति गरेको हो। अन्य 6 जना घाइते छन्। 1 जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि सुर्खेत ल्याएर उपचार थालिएको छ।
1: कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै यसका लागि कानून बनाउने योजना आएको छ। कर्णाली प्रदेश सरकारले आगामी 8 वर्षका लागि ल्याएको नीति कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानून तर्जुमा गर्ने उल्लेख गरिएको हो। प्रदेश अन्तर्गतका सबै अस्पताललाई प्रदेश सरकारको नामबाट नामाकरण गरी अस्पतालहरूमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर स्तर उन्नति गर्ने योजना नीति कार्यक्रममा समेटिएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यो विषय नीति तथा कार्यक्रममा मात्रै सीमित नभई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनु भएको छ। भौतिक पूर्वाधार तर्फ प्रदेश सरकारले प्रदेश अस्पतालको भवन विस्तारको काम करिब 1 अर्ब रूपियाँको लागतमा सम्पन्न गरिसकेको छ। तर प्रतिष्ठान सञ्चालनका लागि भवन विस्तार मात्रै पर्याप्त नहुने भएकाले थप आवश्यक पूर्वाधार निर्माणको काम अघि बढ़ने बताइएको छ। अस्पतालको क्षमता 300 शय्यामा विस्तार भइसक्दा पनि ओपीडी भवन पुरानै भएकाले सेवा व्यवस्थापन चुनौती छ। प्रदेश सरकारले करिब 30 करोड़ रूपियाँको लागतमा नयाँ ओपीडी भवन निर्माणको काम अघि बढ़ाएको मन्त्री भण्डारीले बताउनुभयो। प्रतिष्ठान सञ्चालनको मोडालिटी तयार गर्न प्रदेश सरकारले गठन गरेको वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइरालाको संयोजक रहेको अध्ययन समितिको प्रतिवेदनका आधारमा प्रतिष्ठान सञ्चालनको तयारी अघि बढ़ाइएको मन्त्री भण्डारीको भनाइ छ। प्रतिष्ठान स्थापना गर्नुको मुख्य उद्देश्य केवल भवन थप्नु वा अस्पतालको नाम परिवर्तन मात्र गर्नु नभई कर्णालीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु र प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्नु रहेको प्रदेश सरकारको दावी छ। केहीले भने प्रतिष्ठान बनाउने कुरा व्यवहारिक र सहज नभएको भन्दै यसलाई कसैको स्वार्थमा प्रयोग गर्न नहुने बताएका छन्।
0: यसैबीच हामीले मन्त्री भण्डारीलाई प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भनेर प्रत्येक वर्ष नीति कार्यक्रममा ल्याउने तर काम अगाडि नबढ्ने किन हो भनेर सोधेका छौं।
2: यो प्रस्ताव बनाउने कुरा नीति कार्यक्रममा आइरहनाले काम पनि अगाडि बढिरहेको छ। पहिलो कुरा त्यसका लागि संरचना चाहियो। संरचना भनेको दुईटा संरचना, एउटा कानुनी संरचना चाहियो, एउटा भौतिक संरचना चाहियो। भौतिक संरचनाहरूमा प्रदेश सरकारको तलखाप गर्ने काम करिब अरब कि एमआरमा खर्च गरेर प्रदेश सरकारले हामीले संस्थान निर्माण सम्पन्न गर्यौँ। अब त्यसले मात्रै नपुग्ने भयो, यदि प्रतिष्ठानै बनाएर जित हामीलाई के हुन्छ, एकजना प्रोफेसर हुन्छ, एकजना असिस्टेन्ट प्रोफेसर, एकजना असिस्टेन्ट प्रोफेसर हुन्छ, एकजना रिटायर हुन्छ, एकजना एमडी पढाउनलाई तिनजना फेरि के हुन्छ थप हामीसँग डाक्टर चाहिन्छ। त्यो थप तिनजना डाक्टर चाहियो भने त्यसका लागि त के चाहियो, फेरि उनीहरू त बिरामी हेर्ने हो, पढाउने पनि हो, पढाउनु पढाइसँगै काम भनेको बिरामीलाई हेर्ने हो नि त, पढाइ नै बिरामी हेर्नुपर्छ। त्यसका लागि हामीसँग ओपिडी चाहियो, अहिले हामीसँग त्यो ओपिडी छैन, अहिले हामीसँग 50 बेडको अस्पतालको ओपिडीमै हामीले के छ अहिले सेवा दिइरहेछौँ। त्यही भएर यो वर्ष ठेक्का लगाएर 30 करोड नामको ठेक्का लगाएर प्रदेश सरकारले ओपिडी बिल्डिङ तल्थ्यो भन्दै त ओपिडी बिल्डिङ बनाउँदैछ। अब अहिले भनेको हामीले त्यसको लागि अध्ययन गर्ने सम्मान के छ कसरी जमा भनेर भगवान कोइलाको नेतृत्वको एउटा टोली एउटा हामीले रिपोर्ट दियो, यसरी चलाउन सकिन्छ, यो विकल्प हुन्छ, 5 विकल्प छ, त्यही नीतिको आधारमा समिति बनाएर अब त्यो समिति भए चाहिँ हामीले खर्च कस्टिङ कति हुन्छ, कसरी गर्न सकिन्छ, के हुन्छ भनेर फेरि हाम्रो आन्तरिक स्रोतबाट हामीले राज्य स्वास्थ्य विज्ञान प्रतिष्ठान अनि मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि अध्ययन गर्यौँ। तिनकै अध्ययन गरिसकेपछि त्यसको आधारमा पनि यति यति खर्च हुन्छ यो हुन्छ भनेर फेरि सरकार हामीलाई हाम्रो मन्त्रालयको विशेषहरूको नेतृत्वमा एउटा प्रतिवेदन आयो। त्यो प्रतिवेदनको आधारमा अब के छ त प्रस्ताव बनाउने भनेको त सदन विधेयक लिने हो, त्यो विधेयक कर्णाली प्रदेश सरकारले पास गरेपछि बल्ल लागू हुने हो नि त। त्यो भएर यो वर्षको नीति कार्यक्रममा आएको भनेको संरचनागत रूपमा पनि अगाडि बढ्ने भनेर कानुनी संरचना बनाएर अगाडि बढ्ने, त्यसका लागि चिकित्सा सेवा आयोगको अनुमति लिनुपर्ने कुरा छ, त्यो भएर यो सबै गर्ने गरी भनेर नीति कार्यक्रम ल्याएपछि त्यो बाटो खोलेर यसरी काम सुरु गर्ने भन्ने छ आएको अवस्था।
3: कर्णाली प्रदेशमा चाहिँ जुम्लामा पनि छ, अब संघ सरकार मार्फत पर्छ होइन, त्यो चाहिँ यो सुर्खेतमा चाहिँ त्यो अस्पतालको सेवा प्रभावलाई अझ सहज बनाउने भन्दा पनि यो प्रतिष्ठानतिर गयो सरकार भन्ने छ क्या, केही सरकारवालाहरूसँग कुरा गरेका थिए, यो किन चाहियो, यहाँ चाहियो, किन चाहियो सुर्खेतमा?
2: सेवा सुविधा बढाउने भनेको के हो भन्दा क्वालिटी सेवा दिने हो। अहिले हामीसँग भएको बिरामीलाई एकजना विषय डाक्टर छैन, हामी जति पनि प्रोफेसर छ त अनुभवी डाक्टर छैन, छात्रवृत्ति कराएकोबाट हामी चलाइरहेको छौँ। अब यही हामीले स्तरीय सेवा चाहियो भने के चाहियो, त्यसको लागि त एउटा एकजना एमबी पढाएर सरकारले फाइदा छैन, 3 लाखभन्दा तल कोही तिर पाइँदैन, 3-4 राख्ने भने 9 लाख हो, अनि पढ्नेहरूलाई पनि हेल्थ सेन्ट भन्छ डाक्टरलाई, त्यसलाई पनि पैसा दिने हो, अनि 3-9 लाख अनि यसलाई 50,000 दिए भने परिवार 1 लाख दिए भने 10 लाख रुपियाँ दिएर एकजना मान्छे पढाउने हो क्या महिनामा, महिनामा एकजना विद्यार्थी पढाउने 10 लाख पनि सरकार लगाउने हुन्छ सिटेट तलबमा, त्यो बाहेक अरू छोडेर अनि महिनाको 15 लाख खर्च गरेर एउटा मान्छे उत्पादन गर्ने भने त्यो पढाएको लागि फाइदा छैन नि त, त्यो त सेवाकै लागि नै यसलाई प्रतिष्ठा बनाउनु पर्यो भन्ने कुरा हो।
3: यो त्यहाँ जनशक्ति अभाव पनि छ कर्णाली प्रदेशमा, प्रदेश अस्पताल सहित जिल्ला अस्पतालहरूमा पनि जनशक्ति अभाव छ होइन, यो जनशक्ति अभाव हटाउनको लागि पनि यो प्रतिष्ठान यहीँ डाक्टर पढाउन थालियो भने त्यसले सहजता ल्याउँछ होइन।
2: अलिक जिल्ला त हामी विषयको डाटा छैन भनेर क्वेसन उठाउँदा हुन्छ, एउटा विषय डाटा भन्यो भने यहाँ विषयको बनाएर जिल्लामा जाने गर्छ, विषय लिएर डाँडा पनि आइदिन्छ त।
3: मिर्गौला डायलाइसिस सेवा पनि सञ्चालन भइरहेको छ प्रदेश अस्पताल सुर्खेतबाट, त्यो सेवालाई दैलेख जिल्ला अस्पतालसम्म पुर्याउने विस्तार गर्ने भनेर पनि नीति कार्यक्रममा भनिएको छ, दैलेख अस्पतालसम्म पुर्याउने योजना यही अब सुरुवात भइसक्यो कि यो त्यो कार्यक्रममा मात्रै आएको हो?
2: त्यसको फाउन्डेसन सबै तयार भयो, दैलेखमा 5 मेसिन पनि जडान भइसक्यो, त्यसको ब्याकअप पनि जडान भयो, अनि त्यसको लागि 3 महिनाको तालिम लिनुपर्छ यो भक्तपुरमा गएको अस्पतालबाट, मृगौला प्रत्यारोपण केन्द्रमा 3 महिनाको तालिम लिएर सर्टिफाई भएको 3 जना जनसा चाहिन्छ, हामीसँग 3 महिनाको तालिम लिएर 3 जना नर्सिङ स्टाफले पनि सेवा लिइसक्यो, तालिम लिइसक्नुभयो, त्यहाँ चाहिने भनेको इन्टरमेडिसनको डाँचो, त्यो डाँचो पनि दैलेख हुनुहुन्छ, र एकजना अपरेटर भन्ने हुन्छ जसले जुमेन्ट सञ्चालन गर्छ, अपरेटरको 1 महिना तालिम हुन्छ, अपरेटर तालिम पनि 2 जना लिइसकेको हुनाले 3 जना नर्सिङ स्टाफ तालिम प्राप्त, 2 जना अपरेटर, 1 जना मेडिकल, 1 जना एमडी विषयको डाँचो पनि भएको हुनाले अब सेवा सुरु गर्नलाई पहिला 3-4 आइसियू बेसेर राखेर अप्ठ्यारो भयो भने आइसियू राख्ने गरी त्यो तयारी सबै भएको थियो, अब सेवा उद्घाटन कहिले गर्ने भन्ने कुरा मात्रै हो, त्यो सबै यो महिनाको पनि नभए साउनको पहिलो साता उद्घाटन हुन्छ, त्यो तयारी भइरहेको अवस्था हो।
3: प्रणालीको समग्र स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन र सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्ने गरी के चाहिँ योजना बनाइरहनु भएको छ?
2: यही वर्ष नीति कार्यक्रममा सबै जिल्लामा हामीसँग 76 जना मेडिकल विशेष डाक्टरको दर्जन निकाले थियो, त्यो 76 जनालाई फुलफिल गरेर जिल्ला तहमा भएका अस्पतालहरूलाई सेवा केन्द्रको रूपमा विकास गर्ने भन्ने हिसाबले लागिरहेको छ, त्यही कुरा नीति कार्यक्रममा आएको छ, त्यो अनुसार अगाडि पनि बढेको अवस्था छ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारी भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, लभने यो छोटो विश्राम।
4: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: 85,90,693।
8: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको साङ्गेतडामा बेपत्ता भएको जीपका सहचालक सुवेदीको शव कैलालीमा भेटियो, दुर्घटनामा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्किकार गाउँपालिका एक स्थित बालु कुनादेखि सलिसल्लासम्मको सड़क कालोपत्रे हुने भएको छ। सड़क स्तर उन्नति तथा कालोपत्रेका लागि आगामी आर्थिक वर्षमा 1 अर्ब रूपियाँ बजेट विनियोजन हुने भएको छ। कर्णाली करिडोर आयोजनाले बजेटको व्यवस्था भएसँगै यो खण्डको सड़क स्तर उन्नति कार्य अघि बढ़ने निश्चित भएको जनाएको छ। वर्षायाममा बारम्बार पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा सुक्खा पहिरो समेत जाने समस्या भएकाले स्तर उन्नति तथा कालोपत्रे कार्य चाँडै अघि बढ़ाइनेछ। 13 किलोमिटर लम्बाई रहेको यो खण्ड आउँदो साउन महिनामा टेन्डर प्रक्रिया अघि बढ़ाइनेछ भने त्यसपछि निर्माण कार्य शुरू गरिनेछ। यो खण्डमा विशेष गरी खच्चामा मेसिनरी वाल, ग्याबियन संरचना तथा जैविक प्रविधिबाट निर्माण कार्य गरिनेछ। यसैबीच खुलालु सलिसल्ला सड़क खण्ड अन्तर्गत खुलालु बालुकुना सड़कका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी बजेट व्यवस्था गरेपछि निर्माण कार्य अघि बढ़िरहेको छ। कडाली कडी अन्तर्गत यो खण्ड कालोपत्रे तथा स्तर उन्नति गर्ने योजना अघि बढ़िसकेको छ। सड़कको ट्र्याक निर्माण भइसकेपछि कालोपत्रेका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढ़ाउन स्रोत सुनिश्चितताका लागि सहमति भएको कडाली करिडोरका आयोजनाले जनाएको छ। करिडोरका 15 मध्ये 9 वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने 6 वटा पुलका लागि बजेट सुनिश्चित भएको छ।
0: हुम्लालाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा हुम्लालाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले कुल 3371 बालबालिका पूर्णखोपबाट लाभान्वित भएको बताउनु भएको छ। भौगोलिक रूपमा विकट जिल्ला भए पनि स्वास्थ्यकर्मी, महिला तथा स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण पूर्ण खोप दिगोपना सुनिश्चित गर्न सफल प्राप्त भएको डाक्टर तिवारीको भनाइ छ। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब घोषणा मात्र नभई यसलाई उपलब्धिका रूपमा दीर्घकालीनसम्म कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी रहेको धारणा राख्नु भएको छ।
1: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्र रोपाई भएको छ। कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिय हुँदा देशैभर रोपाई प्रभावित भएको उल्लेख छ। विभागले कर्णाली प्रदेशमा कुल 43,290 हेक्टर क्षेत्रफल मध्ये 17,549 हेक्टरमा अर्थात 40.5% मात्र रोपाई भएको जनाएको छ। पोहोरी अवधिमा कर्णालीमा 71.7% रोपाई भएकोमा यसपालि निकै कम रोपाई भएको छ। प्रतिशतका आधारमा सबैभन्दा बढ़ी रोपाई भएको सुदूरपश्चिम प्रदेशमा पनि गत वर्षको तुलनामा यसपालि सुस्त देखिएको छ। सुदूरपश्चिमको कुल 1,54,950 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 97.9% अर्थात 89.8% रोपाई भइसकेको छ। विगत विभागका अनुसार मध्य क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन समयमै सक्रिय नहुँदा समयमै रोपाई हुन नसकेको हो। मनसुनको सक्रियता र सिँचाइको उपलब्धतामा आएको फेरबदलका कारण यस वर्ष धान रोपाईको समग्र राष्ट्रिय औषध दरमा कमी आएको आकलन गरेको छ। उता धान उत्पादनमा निकै अगाडि रहेको बर्दियामा असारको तेस्रो सातासम्म 30% मात्र रोपाई सम्पन्न भएको छ। असार 15 पानी परेपछि धान रोपाई शुरू भएको बर्दिया जिल्लामा हालसम्म 30% मात्र रोपाई भएको छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा जेठको अन्तिम सातादेखि नै धान रोपाई शुरू भएको छ। रोपेको गरा सिँचाई अभावका बीच चिरा पर्न थालेपछि रोपाई सुस्त भएको थियो भने केही दिन अघि पानी परेपछि बर्दियामा धान रोपाईले तीव्रता पाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला पनि अर्को छोटो विश्राम।
9: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
10: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
11: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
9: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
11: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
10: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
9: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
11: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ नगराउ। आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाउ।
10: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 084-420-156।
12: ए रामलौटन भाइ, के गर्दैछौ?
13: नमस्कार सुरेश दाई, यत्तिकै बसेको। आउनुहोस् चिया पिउन। छोरी
14: हजुर,
13: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
14: हस् बाबा।
15: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
13: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
15: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि
13: कि एकपल्ट कुरा चलाउ त केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि
15: तिमीले ठिक कुरा गर्यौ अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे
13: ए कुरा त्यस्तो पो हो अब त्यो कसरी थाहा पाउने त दाई
15: ल सुन विवाह गर्नुभन्दा पहिला

0: विरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
1: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौ बाँकी खबरतर्फ। बाँकी खबरमा सिधै लागौ खेल खबरतर्फ। मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डालास रंगशालामा सम्पन्न रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा स्पेनले पोर्चुगलको चुनौती

0: त्यो रोनाल्डोको विश्वकपमा 27 खेल खेल्नु भएको छ भने कुल गोल 11 गोल गर्नुभएको छ। उहाँ लगातार 6 विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाड़ी हुनुहुन्छ।
1: र विकेट किपर ब्याटर आसिफ शेख बन नेपाल प्रिमियर लिग एनपी 2026 को मिनी अप्सनबाट सबैभन्दा महँगो खेलाड़ी बन्नु भएको छ। उहाँलाई साबिक विजेता लुम्बिनी लायन्सले 20 लाख रूपियाँमा भित्राएको छ। दोस्रो उच्च मूल्यमा रूपेश कुमार सिंह र विवेक कुमार यादव 15 लाख रूपियाँमा रहनु भएको छ। यस्तै विराटनगर किङ्स र चितवन राइनोजमा उहाँ आबद्ध हुनुहुन्छ। त्रितराज दास र अर्जुन घटी पनि 15 लाख रूपियाँमै जनकपुर बुल्स र पोखरा एभेन्जर्समा अनुबन्ध हुनुभएको छ। यस्तै किशोर महतोलाई लुम्बिनी लायन्स र शुभ हंसाकारलाई कर्णाली याक्स तथा दीपक बोहरालाई सुदूरपश्चिम रोयल्सले समान 10 लाख रूपियाँमा अनुबन्ध गरेका छन्। यस्तै लुम्बिनी लायन्सले सबैभन्दा धेरै 44 लाख रूपियाँ खर्च गरेको छ। जनकपुर बुल्सले 41.25 लाख र विराटनगर किङ्सले 35 लाख रूपियाँ खर्च गरेको छ।
0: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा 2 शव भेटिए। दैलेखको साङ्गे तडामा भएको जीप दुर्घटना भएको व्यक्तिहरू हुन सक्ने आशंका। दुर्घटनामा बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी।
1: असारको तेस्रो साता सकिँदा कर्णालीमा यसपालि करिब 40% मात्रै रोपाई, पोहोरको तुलनामा करिब 31% कम।
0: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानून बनाउने प्रदेश सरकारको तयारी, अस्पताल व्यवस्थापनमा भने निकै चुनौती।
1: र पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम।
0: हवस् त, बिहान 6:30 बजेको भेरी खबर सकियो। अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एस ट्राइसका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
2: केपी पोलिक्लिनिक पुरीगाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: यही असार 27 गते शनिबारको दिन
2: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
5: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
5: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
10: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेक का साथमा केपी पोलिक्लिनिक भृगाउँ बजार बर्दिया।
1: नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार। कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय जनगणना अनुसार वैदेशिक रोजगारीमा गएका कुल नेपाली मध्ये 82.2% पुरूष र 17.8% महिला छन्। तर सुरक्षाको दृष्टिकोणले महिलाका लागि संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति बढ़ी देखिन्छ, जसले वास्तविक संख्या तथ्याङ्क भन्दा बढ़ी रहेको अनुमान छ। हालैको आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने मध्ये महिला 12.1% र पुरूष 87.9% रहेका छन्। स्वतन्त्र अनुमानहरूले भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झण्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात विशेषत छिमेकी देश हुँदै जाने गरेको अनुमान गरिएको छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ। अनौपचारिक क्षेत्रमा गरिएको अध्ययनले महिलाले पुरूषभन्दा झण्डै 33% कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने र बिदा लिँदा समेत सजाय भोग्नुपर्ने अवस्था देखिएको छ। आन्तरिक श्रम बजारमा महिलाको आर्थिक सहभागिता बढ़े पनि उनीहरूको श्रम अझै पनि ठूलो मात्रामा पारिवारिक काम, कृषि तथा अनौपचारिक क्षेत्रमा सीमित रहने प्रवृत्ति विद्यमान छ। आजको देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानून तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गर्छौं।
1: तपाईलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
1: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आज भोलिको कार्यव्यस्तता के छ, केमा व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी शुरू गरौँ।
2: म चाहिँ अहिले यो टेरिस डे जोम भनेर संस्थामा काम गर्छु। त्यहाँ मैले चाहिँ आप्रवासनसँग सम्बन्धित नै रहेर काम गर्छु र यहाँ चारवटा देशमा काम गर्छु, इन्डिया, नेपाल, बङ्गलादेश, म्यानमार। सो यहीँनिर चाहिँ आप्रवासनको के कस्तो स्थिति छ, अनि श्रमिकहरूसँगको काम, बाल बालिकासँगको काममा चाहिँ अझ अलिकति व्यस्त नै छु भन्नु पर्दा।
1: यसमा पनि हामीले अलिकति बढी आज प्राथमिकतामा महिलाहरूको अवस्थामा केन्द्रित रहेर कुराकानी गर्छौँ, र विशेष गरी अहिलेको समयमा आन्तरिक श्रम बजारमा र बाह्य श्रम बजारमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ, यसलाई चाहिँ कसरी विश्लेषण अथवा हेरिरहनु भएको छ तपाईँले?
2: सो यो प्रश्न चाहिँ एकदमै अहिलेको लागि एकदम जायज प्रश्न पनि छ। महिलाहरूको चाहिँ आन्तरिक र बाहिर दुइटै श्रम बजारमा कस्तो स्थिति छ भन्दाखेरि खासै त्यति धेरै डिफरेन्स, भिन्नता देखिँदैन। किनभने आन्तरिक श्रम बजारमा पनि महिला धेरै जस्तो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएसी हेरचाहमै उहाँहरूको काम सीमित भएको कारणले गर्दाखेरि त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ। सो अहिलेको केसमा महिलाहरू धेरै हाम्रो यो काममा चाहिँ आउन खोज्नुहुन्छ, तर उहाँलाई दिएको उहाँहरूलाई हामीले

0: त्यसले दिन सक्ने कामहरू चाहिँ कस्ता छन् भनेर हेर्दाखेरि चाहिँ विशेष गरिकन अनौपचारिकै भएको कारणले गर्दाखेरि महिला आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँको समस्याहरू पनि केही हदमा समानै देखिन्छ. सो आउनलाई चाहिँ धेरैजना आइरहनुहुन्छ तर काम पाउने हिसाबमा चाहिँ फेरि पनि यो कुराहरू चाहिँ अलिक जटिलै छ. महिलालाई चाहिँ काममा आफ्नो घरको घरायसी कामलाई मिलाएर बाहिरको यो आमदानी गर्ने कामहरू गर्नलाई चाहिँ उहाँलाई अलिकति समस्या नै देखिन्छ.
1: यो अलिकति तथ्याङ्कगत हिसाबमा जाँदाखेरि जनगणनाको तथ्याङ्क हेर्दाखेरि वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूको त अलिकति त्यहाँ लेखिएको छ, झन्डै झन्डै 17-18% भनेर छुट्याइएको छ. तर ठ्याक्कै कति प्रतिशत महिलाहरू चाहिँ अनौपचारिक भनौँ न यो आन्तरिक श्रम बजारमा आबद्ध हुनुहुन्छ भन्ने तथ्याङ्क चाहिँ यकिन छैन क्या. यो चाहिँ किन होला?
0: अझै हेर्दाखेरि महिला र पुरुषकै हामीले चाहिँ श्रम बजारमा सहभागिता हेर्दै महिलाको चाहिँ एकदमै न्यून होइन करिब 10-12% 20% पनि पुग्न नसकेको स्थिति देखिन्छ भने त्यो मध्ये पनि जति महिलाहरू चाहिँ श्रम बजारमा हुनुहुन्छ त्यसको 90% भन्दा बढी महिलाहरू चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ होइन. त्यो चाहिँ हाम्रो आयलोको रिपोर्टले पनि देखाइरहेको कुरा हो. उहाँ आयलोको एउटा अनौपचारिक क्षेत्रमा कतिजना काम गर्नुहुन्छ भन्ने एउटा रिपोर्ट आउँदाखेरि त्यहाँनिर महिला र पुरुषको सहभागिता हेर्दाखेरि महिलाहरू चाहिँ अझै धेरै चाहिँ त्यो क्षेत्रमा कार्यरत हुनुहुन्छ भनेर देखिन्छ. अब यसले के देखाउँछ भन्दाखेरिमा के कस्ता कामहरू चाहिँ छन् त भनेर अलिकति हेरियो भने चाहिँ अब यो सानो व्यवसाय गर्ने होइन आफ्नै घरमा आफ्नो घरलाई चाहिँ कामलाई भ्याएर के कस्ता कामहरू गर्न भ्याइन्छ. अब कृषिमा गएर गर्ने कामहरू भयो होला, सानसाना पसलहरू, साना साना खाजा घरहरू खोल्ने कुराहरूदेखि लिएर सडकमा बसेर अब अलिकति सानो खालको व्यापार गर्ने कुराहरू हो. यस्तो कुरामा चाहिँ महिला दिदी बहिनीहरू अलिक धेरै नै इङ्गेज भएको देखिन्छ जसले गर्दाखेरि उहाँहरूको तथ्याङ्क आउन नसक्नुको कारण चाहिँ यी सबै कामहरूलाई चाहिँ हामीले हाम्रो जुन यो हामीले सर्वे गर्छौँ भनिरहेको छौँ नि यो यसमा पनि हामीले यसलाई चाहिँ मजासँगले अङ्कित गर्नलाई चाहिँ अलिकति हामीसँग त्यस्ता किसिमका प्रश्नहरू पनि सोधिँदैन र यो उहाँहरूको यो कामहरू पनि कस्तो छ भने एकै दिन उहाँहरूले 3-4 काम पनि भ्याउनुहुन्छ नि त. सो यसलाई चाहिँ कसरी मूल्याङ्कन गरेर कसरी चाहिँ यसलाई चाहिँ दस्तावेजीकरण गर्ने भन्ने कुरामा पनि अलिकति समस्या नै देखिन्छ. त्यो भएको कारणले गर्दा यकिन कति महिलाहरू चाहिँ कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ भन्ने कुरोको चाहिँ हामीसँग आङ्कलन छैन र यसको प्रत्यक्ष असर फेरि महिला दिदी बहिनीहरूलाई नै परिरहेको हुन्छ किनकि त्यो नम्बर त्यो संख्या नहुने बित्तिकै चाहिँ राज्यले बनाउने नीतिहरूबाट पनि उहाँहरूलाई चाहिँ अब त्यही किसिमको उहाँले पाउनुपर्ने सुविधाहरू पाउनुहुन्न. सो यो यो एकदमै हामीले जहिले पनि उठाइरहने कुरा भनेकै घरेलु श्रमिक वा घरमा हेरचाह गर्ने हामीले आफ्नो घरैसी काम गर्ने महिलाहरू दुवैजना महिलाहरूको चाहिँ कुनै न कुनै रूपमा चाहिँ यसलाई चाहिँ आर्थिक पाटोसँग जोडिनुपर्छ र त्यो जोडिनु पर्नुको कारण मेन कारण भनेको चाहिँ यदि त्यो आर्थिक पाटोसँग जोडियो भने कहीँ न कहीँ यो दस्तावेजीकरण हुन्छ, उनीहरूको कामको मूल्याङ्कन पनि हुन्छ र पछि यो चाहिँ गरेर नीति निर्माणमा पनि यसले चाहिँ कुनै ठाउँ पाउँछ भन्ने हो. तर अहिलेको अवस्थामा हेर्दा त्यो त्यति धेरै भए जस्तो चाहिँ देखिँदैन.
1: फेरि राज्यले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि तथ्याङ्कमा समावेश गर्ने भनिरहेको छ पटक पटक होइन. अब सोसल सेक्युरिटी सामाजिक सुरक्षाका कुराहरूबाट त उहाँहरू प्रष्ट रूपमा वञ्चित भएको देखियो.
0: हजुर, अब यो राज्यकै नीति हेर्नुहुन्छ भने त कानूनले कहीँ पनि औपचारिक र अनौपचारिक भनेर बोल्दैन भन्छ नि त. अब अहिले तपाईँ गएर राज्यको निकायमा गएर कुरा गर्नुभयो भने त हामीले अनौपचारिक भनेकै छैन, सबै हाम्रो लागि त औपचारिक हो भन्छ. कानूनले पनि त्यसरी नै भाषामा त्यसरी नै बोलेको छ. तर यो अनौपचारिक औपचारिक भन्ने कुरो भन्दा पनि यसलाई चाहिँ व्यवहारमा कसरी लागू भएको छ त. लेखिएको कानून एउटा होला तर त्यसलाई चाहिँ हामीले व्यावहारिक रूपमा चाहिँ लागू गर्दा चाहिँ के कस्तो तरिकाले गरिएको छ भन्ने कुराको एउटा प्रष्ट एक्जाम्पल भनेको चाहिँ सामाजिक सुरक्षाको आबद्धता हो. सामाजिक सुरक्षामा तपाईँ चाहिँ औपचारिक क्षेत्रमै काम गर्नुभयो भने मात्रै त्यसमा तपाईँ चाहिँ भाग लिन पाउनुहुन्छ भन्ने कहीँ पनि लेखाएको छैन. अनौपचारिक क्षेत्रमै भए पनि भाग लिन पाइन्छ भन्ने छ. तर यसको आफ्नै जटिलताहरू छन् नि त, कार्यान्वयनको जटिलताहरू. अनौपचारिक क्षेत्र हुने बित्तिकै उसको रोजगारदाता को हो, उसको रोजगारदाताले दिनुपर्ने 20% जुन कटाई हुन्छ त्यो कसले हाल्छ भन्ने कुराहरू यी सामान्य कुराहरू देखिन्छन् सुन्दाखेरि. तर जब हामी यसलाई इम्प्लिमेन्ट गर्न थाल्छौँ, कार्यान्वयन गर्न थाल्छौँ, त्यतिखेर चाहिँ यसले एकदमै ठुलो जटिलताहरू अप्नाउ ल्याउँछ। र यसले गर्दाखेरि धेरै महिला दिदीबहिनी निरुत्साहित पनि हुनुहुन्छ नि त। उहाँले आफै 31% आफूले कमाएको आफ्नो कमाइबाट हाल्नु पर्दा त त्यो ठुलो बोझ हो नि त उहाँहरूलाई। एक त उहाँहरू अनौपचारिक क्षेत्रमा, त्यसमाथि कम ज्याला छ, अनि त्यसमाथि पनि 31% आफ्नै तर्फबाट हाल्नु पर्दाखेरि चाहिँ यो चाहिँ अलिकति अन्यायपूर्ण पनि हुन्छ। र यो यसले चाहिँ खासै उहाँहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध हुनलाई लालायित गर्छ जस्तो पनि लाग्दैन मलाई।
1: 10-15 वर्षमा चाहिँ महिला श्रमिकहरूलाई हेर्ने दृष्टिकोण अथवा उहाँहरूको श्रम बजारमा सहभागिता चाहिँ परिवर्तन भएको छ कि छैन?
0: पक्कै पनि 10-15 वर्षमा त केही न केही परिवर्तन चाहिँ भएको छ, किनभने कानूनहरूमा पनि निकै परिमार्जनहरू भएको छन् होइन। अब अहिले अनौपचारिकता हुँदैन भनेपछि सरकारले पनि अनौपचारिकताबाट औपचारिकतातर्फ कसरी जाने भन्ने खालका नीतिहरू पनि ल्याइरहेको छ। अनि त्यसमाथि हाम्रो यो अलिकति चाहिँ शिक्षा प्रणालीमा पनि सुधार भएको भएर यो भेदभावका कुराहरू महिला पुरुषमा जुन एकदमै हाम्रो चाहिँ यो डिप रुटेड यो भेदभावका कुराहरू, यी सबै कुराको असर चाहिँ भोलि गएर महिलाहरूको काम, महिलाहरूको गतिशीलता, महिलाहरूले चाहिँ काम गर्न पाउने अधिकारका कुराहरूसँग चाहिँ जोडिएको हुन्छ। सो यो 10-15 वर्षमा पक्कै पनि महिला अधिकारका क्षेत्रमा पनि विभिन्न पाटाहरूमा विभिन्न आयामहरूमा कामहरू भएका र त्यसमा केही न केही परिवर्तनहरू चाहिँ हामीले देख्न पाएका छौँ। कानूनमै परिमार्जन हुँदाखेरि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो रोजगार क्षेत्रमा पनि हुन्छ। त्यो भएको कारणले गर्दाखेरि पहिला भन्दा महिलाको सहभागिता बढेको छ। फेरि अनौपचारिक होइन औपचारिक क्षेत्रमा पनि पढे लेखेका महिलाहरू अब अहिले यस्ता आइटी सेक्टर्सहरूदेखि लिएर हामीले अहिले आर्टिफिसियल इन्टेलिजेन्स भनिरहेको छौँ, त्यो तिनीहरूमा पनि हामीले महिलाको सहभागिता चाहिँ देख्छौँ। हुन त एकदमै न्यून छ, तर पनि त्यो बढ्दै चाहिँ गएको छ। यसलाई चाहिँ सकारात्मक पाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ। यद्यपि यो भनिरहँदाखेरि चाहिँ फेरि पनि हाम्रो यो जुन स्ट्रक्चरल खालको इनइक्वालिटिजले चाहिँ फेरि पनि महिलाहरूलाई चाहिँ धेरै कुराबाट वञ्चित चाहिँ गराइरहेको छ। अहिले पनि हाम्रो सोचाइ चाहिँ पढ्न चाहिँ पर्छ, तर एउटा गतिशीलता उसको मुभमेन्ट उसको मोबिलिटीमा चाहिँ अझै पनि रेस्ट्रिक्सन चाहिँ छ होइन। पढ्न जाऊ तर यति बजीसम्म तिमी घर आऊ, वा तिमीले यो किसिमको पढ महिला भएको कारणले गर्दा तिमीलाई यो क्षेत्रमा पढ्दा चाहिँ तिमीलाई राम्रो हुन्छ। यो सबै कुरामा चाहिँ कतै न कतै स्टेरियोटाइपिङ चाहिँ अझै पनि देखिन्छ। भनिरहँदा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि बढेको छ, तर त्यो बढिरहँदा पनि चुनौतीहरू पनि छन् होइन। अनि त्यसलाई चाहिँ अझै पनि हाम्रो यो डिप रुटेड जुन नर्म्स छ नि, सोसियल नर्म्स र इनइक्वालिटिज, डिस्क्रिमिनेसन, यी कुराहरूले चाहिँ मजाले यो कुराहरू जबसम्म हामी एकदम मजाले निर्मूल गर्दैनौँ यसको असरहरू चाहिँ हामीले देखिरहनेछौँ।
1: एकजना महिला श्रमिक हुनुहुन्छ, उहाँहरूले ज्यालादारी गरेर दैनिकी चलाउनुहुन्छ, गुजारा गर्नुहुन्छ, र अर्को भनेको पुरुष हुनुहुन्छ होइन। ती क्षेत्रमा जुन क्षेत्रमा महिला काम गरिरहनु भएको छ, त्यही क्षेत्रमा जुन पुरुषले पनि काम गरिरहनु भएको हुन्छ, उहाँहरूको एउटा ज्यालामा पनि समानता हुँदैन। उस्तै पऱ्यो भने महिलाले अलिकति बढी काम गर्नुपर्ने हुन्छ। अब उहाँको घरायसी समस्या पनि हुनसक्छ, उसको बच्चा छ भने बच्चा पनि लिएर कार्यस्थलमा जानुपर्ने हुन्छ। काठमाडौँमा थुप्रो घटनाहरू पनि यसअघि भएका छन्। अब बच्चालाई कोठामा थुनेर काम गर्न गएको र बच्चा रोयो भनेर घरभेटेर निकालिदिएको कुराहरू पनि पटक पटक सुनिन्छ। ज्यालाको कुरा छ, सुरक्षाको कुरा छ, अब ऊ घाइते भयो भने उसलाई कसले उपचार गर्ने भन्ने कुराहरू छ, अब उसको जागिरको ठेगान छैन, अब उसको परिवारको कारणले गर्दाखेरि उसले उसको भोलि जागिर रहन्छ कि रहँदैन भन्ने पनि ठ्याक्कै यकिन भन्न सकिँदैन। यो पुरुषको तुलनामा महिलामा यो जुन असमानता देखिन्छ नि, यो चाहिँ किन भइरहेछ अहिले?
0: यो जुन हाम्रो डिप फोर हाम्रो एकदमै यो पेट्रियार्कल माइन्डसेट भन्न त एकदम सजिलो, जसले पनि यसलाई एकदम लुजली युज गर्ने टर्मिनोलोजी भइसक्यो होइन। तर यसलाई मजाले हामीले केलाएर हेऱ्यौँ भने महिला भने के, हाम्रो यो परिवेशमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण, उसको कामलाई हेर्ने दृष्टिकोण, अनि महिला भनेको चाहिँ जन्मजातै एकदम घर होइन माया दया करुणा भरिए कि भन्ने खालका जुन हाम्रो पहिलादेखि नै ग्रन्थदेखि नै आइरहेको कुरा, सहनशीलता हुनुपर्छ, सिधा जस्तो हुनुपर्छ होइन, जसले जे भने पनि सहनुपर्छ भन्ने कुराले महिलामा परेको असरहरू कि उसले आफ्नो अधिकारको लागि कति बोल्न पर्छ, बोल्न पाउँछु कि पाउँदिन, यो सबै कुराहरू चाहिँ कहीँ न कहीँ एकदम हाम्रो कल्चरल्ली र यो नर्मसँग पनि जोडिएको छ। एउटा त्यो भयो, अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक, जहिले पनि के केही घटना घट्यो महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने पहिलो काम गर्ने भनेको रोक लाउने क्या त्यो दुर्व्यवहारलाई न्यूनीकरण गर्न के कस्तो रणनीति अप्नाउनु पर्थ्यो वा हामीले के गरेनौँ र त्यो दुर्व्यवहार भयो वा त्यस्तो घटना घटे भन्नेतिरको समीक्षा नै कहिले हुँदैन क्या पहिलो त्यसको उत्तर भनेको महिलालाई चाहिँ अब त्यसमा रोक लगाइदिउँ है महिलाहरूलाई चाहिँ अब यो काम गर्नु हुँदैन भनिदिउँ भन्ने खालको सोच त्यो भने पनि हाम्रो एकदमै संरक्षणात्मक एकदम मैले चाहिँ महिलालाई प्रोटेक्ट गर्नुपर्छ संरक्षण हो म चाहिँ भन्ने खालको सोचबाट हाम्रो धेरै पोलिसिजहरू पनि बन्छ अनि त्यसको रिफ्लेक्सन चाहिँ पछि काममा पनि देखिन्छ जुन तपाईँले दिइरहनु भएको उदाहरण थियो कि एउटा महिला श्रमिक श्रममा जान्छ पुरुषले पनि त्यही काम गर्छ महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ होइन विभेद छ अनि हाम्रो कानुनले त फेरि विभेद भन्दैन तर हाम्रो कानुनले चाहिँ समानताको कुरा गरिरहँदा हाम्रो कार्यान्वयनमा यत्रो विभेद हुँदा पनि फेरि किन केही पहल हुँदैन त महिला दिदीबहिनीहरूले त्यो यो कुरा त बारम्बार उठाउनु भएको छ ट्रेड युनियनको मुभमेन्टमा यो कुराहरू बारम्बार उठेको छ समान कामको लागि समान ज्याला हो भन्नुहुन्छ उहाँहरूले अनि के भन्नुहुन्छ काम त एउटै हो तर उसँग अलिकति केटा मान्छेसँग चाहिँ अलिकति स्किल छ ऊ चाहिँ राजमिस्त्री हो त्यही भएर उसले मिस्त्रीको काम गर्छ महिलाले चाहिँ बोक्ने काम गर्नुहुन्छ भनेर फेरि त्यहाँ पनि डिस्क्रिमिनेसन छ क्या तपाईँ कन्स्ट्रक्सनमै जानुभयो निर्माण क्षेत्रमै काममा जानुभयो भने तपाईँले हेर्नुभयो भने अधिकांश महिलाहरू भनेको के गर्नुहुन्छ भने बालुवाकिटी ओसार्ने अनि त्यसलाई मुस्ने काम गर्नुहुन्छ भने पुरुषहरू चाहिँ दिवाल लगाउने प्लास्टर गर्ने सो कामको विभाजन पनि त्यही अनुसार छ जहाँ चाहिँ अलिकति पावर देखाउने वा अलिकति त्यहाँनिर भन्न सक्ने मान्छेहरू जसले चाहिँ आफ्नो राइटको बारेबाट पनि भन्न सक्छ र जो अलिकति कन्फिडेन्ट पनि छ त्यसले चाहिँ काममा पनि त्यसको रिफ्लेक्सन्सहरू देखिन्छ सो यो चाहिँ महिलाहरूलाई सधैँभरि जन्मेदेखि ठुलो भइन्जेलसम्म काम गर्ने योग्य भइन्जेलसम्म उहाँहरूलाई सिकाएको कुराहरू चाहिँ काममा गएर पनि रिफ्लेक्ट हुन्छ कि हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ उताउलो हुनु हुँदैन मुख चलाउनु हुँदैन भन्न हुँदैन सहनशील हुनुपर्छ करुणाती खानी हो तिमी भनेको छ भने उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावमा उसले कहाँ कुरा उठाउन सक्छ त त्यो उठाउनै सक्दैन सो यो रेप्लिकेसन चाहिँ आई थिङ्क यो साइकल छ कि सो यो कुराहरू चाहिँ हामीले काममा नीतिमा पनि एकदमै रिफ्लेक्ट भएको देख्छौँ
1: प्रश्नहरू पनि उठाइरहेकै छ होइन सरकारले पनि अब कानुन बनाएकै छ अब एकातिर हामीले समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि गर्यौँ होइन खासमा दोष चाहिँ कसको महिला आफैको हो कि समाजको हो कि कानुनको हो कि नीति नियमको हो कि अभियन्ताको हो कि कसको
0: यसलाई दोष कसको भन्ने भन्दा पनि के गरे ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला होइन केही कामै नभएको पनि होइन नि त 15 वर्षमा मै हुर्किरहँ म पनि मेरो परिवारमा हामी 3 जना छोरी मात्रै म हुर्किरहँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनु पर्छ सो तर अहिले आइरहँदाखेरिकन मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो त भिन्न हुन्छ नि त सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो तिमी यो काम गर भन्नुभयो होला प्रेरणा दिनुभयो अनि म चाहिँ अभियन्ता हुन पाएँ होला होइन सो म जस्तो धेरै दिदीबहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गरिरहनु भएको हुन्छ सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कसरी सोच्छन् त यो नीति बनाउने बेलामा भनेर त्यो कुरामा चाहिँ घोदलिनु चाहिँ अझ इम्पोर्टेन्ट हुन्छ होला अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलि धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन होइन किन यो कुराहरू घटिरहेछ किन कुनै नीतिमा कानुनमा चाहिँ समानताको कुरा छ ज्यालामा समानता हुनुपर्छ भेदभाव हुनु हुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ किन हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्नलाई त्यसको एक दुईवटा कुराहरू चाहिँ जब कामै कम छ भने पछाडि कम्पिटिसन एकदमै धेरै छ अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लाउनकै धौधौ छ भनेपछि त्यहाँ त्यो हामीले आयलोमा भन्छौँ नि डिसेन्ट वर्किङ कन्डिसन त्योतर्फ एउटा श्रमिकले सोच्नै सक्दैन क्या किनकि यति बाध्य छ कि त्यो काम लिनलाई अनि यो चाहिँ यो बाध्यतामा भएपछि चाहिँ जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या त्यो तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस् तपाईँलाई त्यो काम छोड्न सक्ने अवस्थै छैन तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थै छैन। तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँमै हुनुहुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त। सो यसलाई चाहिँ ब्रडर रूपमा हेर्दाखेरि यदि हामीसँग धेरै कामहरू हुन्थे होइन अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिकले चुज गर्थ्यो नि त म यहाँ जान्छु यहाँ जाँदिनँ म यस्तो खालको कामलाई नो भन्छु। तर अहिले सिचुएसनमा त हामीसँग कामै यति कम छ, हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिर्जना हुन्छ भन्यो भने त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त। नपुग्ने मात्रै होइन 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनेरि त त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो। सो यो चाहिँ केले प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सिर्जना गर्नु पर्यो, कानुनहरू चाहिँ सबै ड्यु डिलिजेन्स फलो गर्नु पर्यो, यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ यो सबै स्टेक होल्डर यो न त श्रमिकको मात्रै जिम्मेवारी हो न त रोजगारदाताको मात्रै न त सरकारको मात्रै। सो हामीले आइलोमा यो ट्राइपार्टाइट भन्छौँ नि श्रमिक रोजगारदाता र सरकार तिनजनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो तिनटै पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ, यो विफल भयो भने पनि उहाँहरूले नै यसको श्रेय पाउनुहुन्छ जस्तो लाग्छ मलाई।
1: सरकारले 5 वर्षमा 15 लाख जति रोजगारी सृजना गर्ने भनेको छ, अब 100 दिनको भर्खर उहाँहरूको कार्यकाल सकिसकेको छ, कति रोजगारी सृजना गर्न सक्ला के लाग्छ यो विषयमा चाहिँ?
0: त्यो चाहिँ यो सरकार मात्रै होइन हरेक सरकारले मलाई योभन्दा अगाडि कहिले 17 योजना आयो होइन 16 योजनामा पनि भनेको थियो त्यही नै थियो कि उहाँहरूले चाहिँ हामी वैदेशिक रोजगारीमा जाने संख्या घटाउँछौँ अनि हरेक वर्ष 5 लाखका दरले गर्दाखेरि त 5 वर्षमा 25 लाख भयो झन् उहाँहरूको त होइन भन्ने खालका कुरा यी 9 लाख कुरा हुन् जस्तो लाग्दैन। तर पक्कै पनि म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होलान् कि भन्ने कुरामा। अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरे कामहरू त हामीले देखेको पनि छौँ, कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको। अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोडदार तरिकाले लिनुभएको छ। जस्ट कि भन्नलाई त सजिलो नै छ तर यो जुन मर्यादित श्रमको अवधारणामा सृजना गरेका श्रमहरू के भनौँ न कामहरू चाहिँ अलि यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ किनकि काम म सिर्जना गर्छु र यो चाहिँ डिसेन्ट वर्किङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो। हामीले धेरै हामीले इम्प्लोयर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ, अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ भने मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ तर खोइ त म यति खोजिरहेको हुन्छु, हामी यति भ्याकेन्सी अनाउन्स गर्छौँ, हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ। अनि श्रमिकहरूलाई गएर सोध्यो भने आधारभूत बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भन्नु। सो काम त छ नि त, उहाँ हेर्नुहुन्छ तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ। हामीले एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ, म 1500 जनालाई इटा भट्टामा के भन्नुभयो, म 2500 जनालाई जागिर लगाइदिन सक्छु, खोइ त एकजना मान्छे आउँदैन भन्नुभयो रोजगारदाताले। जागिर त छ तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो अहिलेको जमानामा। जब हामी श्रमिकलाई यहीँनिर राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उड्न जाओस् भनेको त इटा भट्टामा गएर दिनरात एकदमै बोन्डेड लेबर जस्तो काम गर्ने श्रमिकहरू त 25,000 होस् न, त्यहाँ को जान्छ र कोही पनि जाँदैन, उन त बरु यो भन्दा त म बाहिरै जान्छु भन्ने सोच्छु। सो यो चाहिँ वाट भर्सेस वाट पनि हो। काम चाहिँ सिर्जना गर्नु त्यत्रो ठुलो मलाई ठुलो जटिलता जस्तो लाग्दैन, धेरै काम सिर्जना गर्न सकिन्छ तर त्यो काम चाहिँ हाम्रो आधारभूत जति पनि सोसियल सेक्युरिटीसँग पनि आबद्ध भएको डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्राक्टदेखि लिएर सबै अब्लिगेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ। र अहिलेको नयाँ सरकारले पनि काम सिर्जना गर्ने हतारमा यो कुरा यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सिर्जना गर्ने कुरा मात्रै गर्यो भने फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई।
1: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ, संविधान भनौँ कानूनमा पनि व्यवस्था हुँदा हुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन भन्ने कुराहरू हामीले गरि पनि सकेका छौँ, यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
0: यसमा चाहिँ 2-3 वटा कारण, एउटा चाहिँ कानून त बन्यो तर त्यो कानूनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नर्म चाहिँ बनेन होला कि. अनि पहिलादेखि नै यो कानुन बन्द बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस जुन थियो नि डिस्क्रिमिनेसन, जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थे नि. त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या, जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा. सो यो चाहिँ कता कता त्यो दौडिँदै त्यो चाहिँ यसलाई चाहिँ मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा विभेद चाहिँ देखिन्छ. अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरे हुन्छ नि त. यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ. अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन. सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बन्या हुन्छ त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रस्टेर आउँदैन अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास. सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ. उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्टले यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर, त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त. त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति, यो भौगोलिक स्थिति, हाम्रो आर्थिक स्थिति यो जिल्लाको यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ. सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आउने पुसब्याक पनि होला फेरि इम्प्लोयरहरूबाट. उहाँले त यो त सुविधा भयो नि त उहाँहरूलाई त, कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवर्तन गरिरहने जबकि कसैले केही भनेको छैन भन्ने खालको कुराहरू पनि हुन्छ. र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ, किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेछ भने कि त उसले पेपरै मिलाउनु परेर उसले उसको चाहिँ दुईजनाको दरबन्दीदेखि लिएर उसको चाहिँ टाइटल, उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नल्याइकन त समान एउटै म्यानेजर छ, दुवैजना म्यानेजर, एउटालाई म 10,000 दिन्छु किनकि महिला हो अनि म पुरुषलाई 50,000 दिन्छु भन्न अलिकति उसलाई गाह्रो हुनसक्छ होइन. किनकि त्यो चाहिँ सबै कन्ट्राक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ अनि यसमा चाहिँ अब मुद्दा हाल्छु भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ. सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सृजना हुन्छ. अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ, उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन किनकि कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक न्यायिक समिति र यही केसलाई लिएर, तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग इनफ एभिडेन्सै हुँदैन, प्रमाणै पुग्दैन होइन. सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीले अझै धेरै गरेर हुन्छ. सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकतामा जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक घनीभूत रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला.
1: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कतिको मिल्छ?
0: मिल्छ, यसलाई त राज्यको संयन्त्र प्रभावकारी नभएकै त हो नि होइन, किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त. यदि अनुगमन लेबर अफिसरले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त. सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ, किनकि आफूले बनाएको कानुन, आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो. र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सकियो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त. यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ. र यदि समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा प्रष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई.
1: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5221-12-21-00 97418-2096।
2: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रममा तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: पछिल्लो समय यो गार्मेन्टको अनि टेक्सटाइलको कुराहरू पनि आइरहेको छ र त्यो क्षेत्रमा पनि अलिकति संकट छ भन्ने कुराहरू सुनिन्छ। यसमा चाहिँ अलिकति धेरै महिलाहरू आबद्ध हुनुहुन्छ भन्ने कुराहरू पनि जोडिन्छ यसमा, होइन? यो संकटले गर्दाखेरि उहाँहरूको रोजगारीमा चाहिँ असर कतिको पर्ला?
3: एकदमै ठिक कुरा गर्नुभयो, किनकि हामीले जहिले पनि महिलाहरूलाई चाहिँ अल्टरनेटिभ के हुन सक्छ त रोजगारी त उनीहरूको लागि जहिले हामीले हेरचाह होइन अनि अब घरेसी काम घरेलु श्रमिक अब वृद्ध बालकहरूलाई बच्चाहरूलाई हेर्ने स्याहार सुसारको काम भन्दा बाहिर गएर चाहिँ के होला त अल्टरनेटिभ भन्दाखेरि चाहिँ गार्मेन्ट चाहिँ एउटा एकदमै राम्रो अल्टरनेटिभ हुन सक्छ भन्ने हिसाबले चाहिँ गार्मेन्टमा धेरै महिला दिदीहरू जर्डन जानुभयो, धेरै अरू देशहरू जानुभयो होइन। तर अहिले यो जुन गार्मेन्टकै सेक्टर खुम्चिरहेको वा त्यहीँभित्र हुने विभिन्न किसिमको दुर्व्यवहारहरू वा उनीहरूको वर्किङ कन्डिसन ओएसएसका कुराहरू चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि धेरैवटा ठाउँमा हाम्रो नजिकको ठाउँबाट चाहिँ गार्मेन्टमा पनि धेरै श्रमिकहरू जान नसक्ने अवस्थाहरू चाहिँ भइरहेछ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्छौँ। यसको चाहिँ प्रत्यक्ष असर त महिलालाई नै हुन्छ, किनकि यो एउटा एकदमै राम्रो औपचारिक क्षेत्र थियो नि त जहाँ महिला दिदी बहिनीहरू जानुहुन्थ्यो, उहाँहरू काम गर्नुहुन्थ्यो, यसमा एउटा विशेष किसिमको सिप सिकेर आउनुहुन्थ्यो, जुन सिप उहाँहरूले नेपालमा आएर पनि भोलिका दिनमा होइन कतिजनाले चाहिँ यहाँ आएर पनि त्यसमा कामहरू गरिरहनु भएको दिदी बहिनीहरू पनि हुनुहुन्छ होइन। सो यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदी बहिनीहरू फर्केर जब आउनुहुन्छ नि रिटर्नी भएर आइसके पनि आफ्नै देशमा पनि केही स्वरोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन तर पनि अलिक न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो र यो क्षेत्रमा चाहिँ लेबर इन्सपेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदीबहिनीहरू जाने अनि यो रेकर्डै राम्रो नेपालबाट जाँदाखेरि पनि यो मजासँगले जान पाइने होइन, जुन हामीले घरेलु श्रमिक भएर जानलाई हामीलाई अझै पनि गाह्रो छ, हामी गार्मेन्ट सेक्टरमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिला एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको हुँ, म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ म एकदम ठुलो कुरो भन्न चाहन्छु होइन। लुकी छुपी जाने इन्डियाको बाटोबाट जाने जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाहरूले आफै निर्णय गरेर जानु पाउनु, सबैजनासँग विदा मागेर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुषहरू जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिलाहरूलाई अलि समस्या चाहिँ पार्छ जस्तो लाग्छ मलाई।
2: अलिकति वैदेशिक रोजगारीमा पनि केन्द्रित हौ, जस्तै यो पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
3: महिलाहरूको पहिला पनि आकर्षण थियो नै होइन, तर अहिले झन बढेर गएको छ होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि म एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर होइन, जाने नयाँ ठाउँ घुम्ने हेर्ने अनि सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै निर्णय गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ एउटा। अर्को धेरै अहिलेको नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त, यो शिक्षामा पहुँच भयो, सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा क्षेत्रमा उहाँहरूको अलिकति पहुँच भयो होइन, र उहाँहरूको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारीमा जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या। यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो होइन, मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर, र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भाइलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु बाहिर जान्छु जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगारी पहिला पनि जानुहुन्थ्यो अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गर्दा जानु पनि थाल्नु भएको छ। सो आकर्षण चाहिँ दिनौ नै दिन बढी नै रहेछ जस्तो लाग्छ।
2: अर्को प्रसङ्ग भनेको जस्तै यो वैदेशिक रोजगारीमै जाने प्रक्रियामा नेपालमै पनि धेरै झन्झटिला प्रक्रियाहरू छन्, उहाँहरूले चरण चरणमा ठगीमा पर्ने लगायत भनौ न थुप्रै समस्याहरू भोग्नुपर्ने हुन्छ, र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्यामा पर्ने, दुःख पाउने, भन्ने अनुसारको काम नपाउने, अनि सिप नसिकेर भाषा नसिकेर जाँदाखेरि थप समस्याहरू पनि निम्तिन सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70,000 महिलाहरू चाहिँ सिप बिना गएर अथवा भाषा नसिकिकन जाँदाखेरि समस्यामा पर्नुभयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
3: त्यो डेस्पेरेट भएर जो मान्छे माइग्रेट गर्छ यो जुनै पेसामा पनि, तपाईँ आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू उपाय मैले बाध्यता छ मलाई म जसरी पनि यो काम गर्छु भन्यो भने उसले त्यहाँ भएका पीडा उत्पीडन सबै सहन्छ क्या, सामान जाला छैन पनि उसले सहन्छ, उसलाई धेरै घन्टासम्म काम लागेको छ भने पनि उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने उसले सहन्छ, किन सहन्छ भन्ने चाहिँ चुरो प्रश्न हो, किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निक्लिने बित्तिकै अर्को श्रम छैन नि त उसलाई। सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो महिला दिदी बहिनीलाई पनि यहाँ उहाँहरूले खासै यति धेरै यहाँ त झन् नेपालभित्रै चाहिँ हामीसँग उहाँले रोजगारीको अवसर पाउने एकदमै न्यून चान्सेसहरू छ। वैदेशिक रोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँहरूलाई केही किसिमको हामी उहाँ समस्यामा पर्नुभयो भने पनि उहाँहरू त्यसलाई सहेरै बस्नुहुन्छ कि धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यही नेपालीबाट ठगीमा पर्नुहुन्छ भन्दाखेरि, वैदेशिक रोजगारीमा जाने भन्ने कुरो अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन पनि नि त, किनकि यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ। ए वैदेशिक रोजगारीमा वा विदेश जाने भन्ने बित्तिकै फटा भई अब नराम्रो काम गर्न गई होला, त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई प्रायलाई के विदेशमा गएर आएपछि यसलाई कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुल्याम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदीबहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेरै साथीभाइ मान्छेलाई भन्नु नै भएको हुँदैन, नभनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म वैदेशिक रोजगारीमा जाँदैछु के गरौँ भने मैले सल्लाह मागेँ भने पो मैले सल्लाह पाउँछु त, अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ मैले भने पनि यिनीहरूले मलाई जान दिँदैनन् वा केही न केही भन्छन्, बरु मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट चिनेको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफरेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ भाग निक्लिन सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ क्या। तर त्यो भनिरहँदा कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि झन्नै गराएको छ, सबै इन्टरमिडिएट्सको थ्रुबाट जाने महिलाहरूले चाहिँ गएरमा दुःखै पाउँछन् भन्ने पनि यो न्यारेटिभ पनि गलत हो है, किनकि कति धेरैजना चाहिँ हाम्रो इन्टरमिडिएट्स युज गरेर जानुहुन्छ तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरिजहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हो नि त, कि एउटा एजेन्ट चाहिँ खतरा भइरहे मेरो वैदेशिक रोजगारीको यात्रा सफल हुन्थ्यो भन्ने सोच्नु पनि गलत हो। कतिजना दिदी बहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदी बहिनीहरू दुःख पाउनु भएको स्थितिहरू छ होइन। सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरिमा हामीले यहाँ जति नै प्रिपेरेसन गर्यौँ भने पनि सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ, त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानूनलाई कतिको पालना गर्छ, यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो क्या। औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानूनी बाटोहरू छ, उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन, त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इन्डस्ट्रीभित्रको ड्यु डिलिजेन्स हुन्छ, त्यहाँनिर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ, त्यो हुन्छ। तर जो चाहिँ एउटा घरमा जान्छ उसको लागि त त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त। अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्सनले त्यो इन्टरमिडिएटले राम्रो सोचेर पठाएको होला, हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँले पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ, तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रमदाता रोजगारदाता कस्तो छ। सो यो सम्पूर्ण डिस्कसन्समा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो, र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगारदाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उनले चाहिँ रिड्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ। न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हाम्रै नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि यो खराब भयो मात्रै भन्छौँ, तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो वा इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा यदि भोग्नु पर्यो भने त त्यसको त रिड्रेसल मेकानिजम अर्कै हुन पर्यो नि त। सो आई थिङ्क यो पाटोहरूबाट सोच्न पनि एकदमै जरुरी छ।
2: सरकार जिटिजीको जुन हाम्रो कुराहरू चलिरहन्छ बेला बेला धेरै देशहरूमा छैन अहिले, त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईँले प्रश्न पारिदिनु पाएको छ, त्यसको महत्व चाहिँ के हुन्छ खासमा?
3: यो जी टू जी भनेको चाहिँ कम्तीमा दुईटा सरकार बीच हुने नेगोसिएसन पनि हो नि त। यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति न्यून यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ। सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्डको अप्रोचको फिलोसफीमा। जो अब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने जो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छन् र त्यो अधिकारहरू चाहिँ ऊ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिन्जेलसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ त्यो अधिकारहरू चाहिँ सुनिश्चित हुनु पर्यो उसको होइन। त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायलेटरल एग्रिमेन्ट्स को कुराहरू गर्छौँ, हामी यो जी टू जी नेगोसिएसन्सका कुराहरू गर्छौँ, यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेबाट चाहिँ समीक्षा गर्न पाउँछ। अनि एकचोटि हामीले बायलेटरल एग्रिमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायलेटरल एग्रिमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ, जसमा चाहिँ अब बेसिक जस्तो भनौँ न उसले पाउनुपर्ने पारिश्रमिक तोकिएको हुन्छ, उसले काम गर्नुपर्ने 8 घण्टाको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ, उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छन्। सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भएनन् भने चाहिँ मसँग कानुनी उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई कहीँ केही समस्या भयो भने म यहाँ जान्छु भनेर ऊ प्रष्ट हुन्छ, ऊ बलियो बन्छ भने सरकारलाई पनि जो पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेको छु, त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ र त्यो मोनिटरिङको मेकानिजम र केही पर्यो भने म पनि उसको तर्फबाट चाहिँ यसमा वकालत गर्छु वा उसलाई चाहिँ संरक्षण दिन्छु भन्ने खालको पठाउने देशको गभर्मेन्टमा पनि त्यो एउटा त्यो कुराको चाहिँ बीजारोपण हुन्छ भने जो चाहिँ हामीलाई होस्ट गर्ने कन्ट्री हुन्छ डेस्टिनेसन कन्ट्रीको गभर्मेन्टलाई पनि मैले यति कुरा चाहिँ इन्स्योर गरेको छ भनेपछि यसलाई चाहिँ फुलफिल गर्नुपर्ने मेरो चाहिँ अब्लिगेसन हो भनेर उसले त्यसलाई चाहिँ सिरियसली लिन्छ। सो यो तिनै तर्फबाट चाहिँ आफूले गर्नुपर्ने कामहरूमा चाहिँ प्रष्टता पनि आउँछ, एउटा त्यो भयो। अर्को चाहिँ हामीले बायोलेटरल एग्रिमेन्टहरू गरिसके पछाडि एकचोटि एग्रिमेन्ट गर्ने चुपलाएर बस्ने होइन नि त, यसको समीक्षा हुन्छ टेक्निकल कमिटीको मिटिङ भलै हाम्रो केसमा खासै टेक्निकल कमिटीको मिटिङ कुनैमा पनि बसेको छैन होइन, तर हामीले त लेखा हुन्छ क्या बायोलेटरल एग्रिमेन्ट कि हरेक दुई वर्षमा चाहिँ हामी फेरि समीक्षा गर्छौँ, टेक्निकल कमिटीको मिटिङ बस्छ, त्यो मिटिङमा चाहिँ हामीले यो सबै कुराहरू चाहिँ श्रमिकहरूको दुई वर्षभित्रमा श्रमिकहरूले चाहिँ होइन बायोलेटरल एग्रिमेन्ट त गर्यो तर मलाई चाहिँ एकदमै दुःख मात्रै भयो वा मलाई चाहिँ रोजगारीमा यस्ता यस्ता समस्या भयो भन्यो भने गभर्मेन्टले अब यो टेक्निकल कमिटीको मिटिङमा चाहिँ उसले यो प्रश्न पार्छ क्या कि तपाईँ हाम्रो बायोलेटरल एग्रिमेन्टमा यो कुरा भएको थियो तर पनि अझै हाम्रो श्रमिकहरूले चाहिँ यो समस्याहरू भोगिरहनु परेको छ भनेर श्रमदाताको देशको हाम्रो रिप्रेजेन्टेटिभसँग कुरा हुन्छ। सो यसले चाहिँ कतिवटा कुराहरू चाहिँ समाधान पनि गर्छ, त्यो भएको कारणले गर्दा पनि यसको महत्व चाहिँ अलिक बढी नै हुन्छ। अब जस्तो कोभिडको सिचुएसनमा जहाँ कसले ल्याउने वा कसले पठाउने भन्ने कुराको अनिवार्यता थियो नि, वो यस्तो खालको कुरामा पनि एग्रिमेन्टमा बोलेका कुराहरू थिए भने हामीलाई अझ सहज हुन्थ्यो कि हामीले चाहिँ जो देशमा हाम्रो श्रमिकहरू जानुभएको छ त्यो देश हामीले लेखेको थियौँ बायोलेटरल एग्रिमेन्टमा भने उनीहरूको दायित्व हुन्छ, उनीहरूको अप्लिकेसन हुन्छ कि सेफली उनीहरूलाई चाहिँ आफ्नो देश फिर्ते पठाउने, यस्ता कुराहरू पनि बोलिएको हुन्छ। सो यसको चाहिँ महत्व चाहिँ एकदमै हुन्छ।
2: यो अलिकति तथ्याङ्कमा पनि जान्नु छ, तपाईँ अनुसन्धान पनि गरिरहनु भएको हुन्छ यो क्षेत्रमा अलिकति दखल दिनुभएको भएर समस्यामा पनि बहिला विशेष गरी यो हामीले अलिकति हिंसाका कुराहरू गर्छौँ होइन, ठगीका कुराहरू गर्छौँ, त्यसको बारेमा अलिकति तथ्याङ्कहरू थाहा पाउनु भएको छ वैदेशिक रोजगारीमा चाहिँ यति भइरहेको छ अथवा नेपालमा त्यस्तो केही छ भन्ने खालको?
3: अहिलेको मलाई रिसेन्ट त थाहा छैन, तर हाम्रो फरेन इम्प्लोइमेन्ट बोर्डले वैदेशिक रोजगार बोर्डले सधैँभरि निकाली नै रहन्छ नि त यसको तथ्याङ्कहरू के कति, हाम्रो यो डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा पनि यसको चाहिँ उजुरीहरू कति परे भन्ने खालका तथ्याङ्कहरू छन् जुन भयावह नै छ भन्नुपर्छ होइन, जुन हामीले अब हरेक दिन दुई तिनवटा चाहिँ मृत्यु भएको केसहरू पनि हामीले आइरहेछ भनेर भनेको हामीले भर्खरै पनि यो फरेन इम्प्लोइमेन्ट बोर्डको रिपोर्टहरूमा हामीले देखिरहन्छौँ। अङ्गभङ्ग भएका र मृत्यु भएका श्रमिकहरू नै हामी दैनिक जस्तो 10 जस्तो ल्याउँछौँ भन्नेले नै एउटा आकलन गर्छ नि कि हामी हाम्रो सिचुएसन कस्तो छ भन्ने कुरामा होइन, हरेक दिन जस्तो 3,000-35,000 श्रमिकहरू वैदेशिक रोजगारको यात्रा तय गर्नुहुन्छ र हरेक दिन हामी 8-10 चाहिँ अङ्गभङ्ग र मृत्यु भएको व्यक्तिहरूलाई चाहिँ रिसिभ गर्छौँ भन्ने बित्तिकै हाम्रो हिंसाको कुराहरू प्रत्यक्ष देखिएका कुराहरू पनि अब यसलाई चाहिँ धेरै नै मान्छु म होइन, त्यो भएको कारणले गर्दाखेरि अनि कतिवटा केसेसहरू चाहिँ हाम्रो रिपोर्टै हुँदैन क्या, किनभने महिलाको हिंसाको कुरा पनि एकदमै त्यो एकदमै चुनिएपछि मात्रै यो चाहिँ बाहिर आउँछ र पुरुषको हिंसा पनि उत्ति नै छ क्या। सो जहिले पनि हामीले हिंसा भन्ने बित्तिकै चाहिँ महिलामाथि हुने हिंसा र दुर्व्यवहारमा चाहिँ हाम्रो सबै हाम्रो डिस्कसन्सहरू केन्द्रित हुन्छ, तर मैले अघि जुन आकलन दिइरहेको थिएँ 8-10 अङ्गभङ्ग भएर वा मृत्यु भएर आउनुहुन्छ हरेक दिन, त्यहाँ हेर्नुभयो भने त 0.5% पनि महिला हुन्न भनेको, हरेक दिन आउनेमा एउटा पनि एकजना महिलाको बढी हुने वा अङ्गभङ्ग हुने केस पनि कमै छ भनेको, यति धेरै पुरुष पनि त यो समस्याबाट ग्रसित हुनु जस्तो, यो चाहिँ महिला र पुरुष भनेर हामीले दुई तर्फको एडभोकेसी गर्नु भन्दा पनि सरकारले चाहिँ मेरो नागरिकको भनेर चाहिँ यसलाई चाहिँ एड्रेस गर्न जरुरी छ। महिला जति महिलाको कुरा जति सनसनीपूर्ण हुन्छ केही भयो हुने बित्तिकै एकदमै ठुलो कुरो बन्छ महिलाको होइन, किनकि हामी अहिले पनि त्यो प्रोटेक्सनिस्ट अप्रोचमा छौँ नि त, ओहो हाम्रो त इज्जतै गुम्यो, महिला दिदीबहिनीलाई केही भयो भने होइन यस्तो राष्ट्रकै इज्जत गुम्यो भन्ने खालको कुराहरू पनि अभिव्यक्तिहरू पनि हामीले धेरै सुनेका छौँ होइन, त्यही भएर ब्यान लगाइहाल्नुहुन्छ उहाँहरूले, तर पुरुषहरूको पनि त्यति नै समस्या छ नि त, हरेक दिन पुरुषहरू यति तातो घाममा काम गरेर आउनु भएको छ, अङ्गभङ्ग भएर आउनु भएको छ, त्यो भन्दा पनि पुरुष फर्केर आएर चाहिँ के गर्दै हुनुहुन्छ, उहाँको चाहिँ लाइफस्टाइल कस्तो छ भनेर तपाईँले अलिकति हेर्न खोज्नुभयो भने म्याक्सिमम 40-45 भन्दा माथिको पुरुषहरूलाई तपाईँ डायलासिस सेन्टरमा भेट्नुहुन्छ नि, धेरैभन्दा धेरैको किडनीमा समस्या छ, धेरै वैदेशिक रोजगारीबाट आउनुभएको व्यक्तिहरूमा केही न केही समस्याहरू हुन्छ नि, यो हेल्थ वाइजको समस्यामा पनि धेरैजनाहरू पर्नु भएको छ, र त्यो मल्टिप्लाई हुँदै जान्छ किनकि अब यो अहिले यस्तो गर्मी छ, यहीँ यस्तो गर्मी छ, यो गर्मी यो ताप तापक्रम बढ्ने, यो अरू प्रदूषणका कुराहरूदेखि लिएर ग्लोबल वार्मिङको कुराहरूले गर्दाखेरि पनि आई थिङ्क त्यसको प्रत्यक्ष असर हाम्रो श्रमिकहरू जो चाहिँ बाहिर काम गर्नुहुन्छ क्या, भित्रको सेटिङमा भन्दा पनि त कन्स्ट्रक्सनमा पनि बाहिरै गर्नुहुन्छ, एग्रिकल्चरमा जानुभएको साथीहरू पनि बाहिरै काम गर्नुहुन्छ, धेरै जस्तो रोडमै हुने कामहरू गर्नुहुन्छ होइन, सो त्यसले गर्दाखेरि त्यसको प्रत्यक्ष भार चाहिँ नेपालबाट जानुभएको श्रमिकहरूले एकदमै धेरै नै भोग्नुहुन्छ र यसको चाहिँ अबको 8-10 वर्षमा चाहिँ हामीले यसको इफेक्टहरू पनि हेल्थ वाइज क्राइसिस चाहिँ एकदमै नै भोग्छौँ हामीले, धेरैजना अहिले फर्केर आउनु भएकोमा पनि धेरै समस्याहरू देखिएको छ। सो यसको एकदम राम्रो जवाफ भनेको के हुन्छ तपाईँको प्रश्नको भन्दा, उहाँ समस्या परेको कुरा त हामीले सोचिरहेको थियो, अलिअलि देखिरहेको थियो, तर अब एउटा युवा नै भन्छु नि म 40-45 वर्षको मान्छे, 50 पनि नकाटेको मान्छे आएर ऊ चाहिँ लाइफ लङ चाहिँ मेडिसिनमा बस्नुपर्ने भन्ने कुरा चाहिँ, एक त हामी जस्तो राज्य जहाँ चाहिँ यति धेरै स्रोतहरू छैन अनि त्यो कारणले गर्दाखेरि आई थिङ्क त्यो पनि एकदमै त्यो पनि समस्या हुन्छ होला। अब
2: महिलाको लागि सुरक्षित वातावरण, अब त्यो ठगेको सम्भावना कम, अथवा त्यो देशमा होस् वा विदेशमा, आन्तरिक श्रम बजारमा होस् वा बाहिर श्रम बजारमा होस्, त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
3: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ त्यसलाई चाहिँ उहाँहरूले चाहिँ एकदम यसलाई प्रायोरिटीमा त राख्नुभएको छ, तर महिला र पुरुषको काम वा महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो फ्लेक्सिबल आवर अफ वर्कमा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन, किनकि महिलाहरूलाई चाहिँ सधैँभरि उहाँ आफ्नो घरैसी काम होइन, घर बाल बच्चा हेरचाह सबै सकिएपछि रहेको समयमा चाहिँ उहाँहरूले काम गर्नुहुन्छ, धेरैभन्दा धेरै महिलाहरू चाहिँ होइन, सो त्यो फ्लेक्सिबिलिटी हुनुपर्छ होला जसले गर्दा उहाँहरूलाई चाहिँ यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा। अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई होइन, र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुराहरूलाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी, राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि स्ट्रक्चरलमा पनि काम गर्नुपर्छ जस्तो लाग्छ दोस्रो होइन। तेस्रो भनेको चाहिँ महिलाको चाहिँ यो अनपेड केयर वर्क भन्छन् क्या हामीले, त्यसलाई पनि कसरी हुन्छ भ्यालु गर्यौँ भने चाहिँ धेरैवटा यो स्ट्रक्चर इनइक्वालिटिजको प्रब्लमहरू चाहिँ घट्छ। हामीले एकचोटि चाहिँ लेबर सर्वेमा महिलाको कामलाई पनि एकचोटि सर्वे गरौँ न त भन्ने खालको कुराहरू उठेको थियो, कतिवटा देशमा गर्छन् पनि यो होइन, उसले चाहिँ किनकि एउटा महिलाले फुल टाइम घरमा काम गरेको कारणले गर्दाखेरि उसले घरका चारवटा पुरुषलाई वा आफ्नो श्रीमानलाई अरू कोही मान्छेहरूलाई बाहिर काम गर्न जानको लागि एउटा सिचुएसन क्रिएट गरिदिएको हो भने त्यो ऊ पनि बाहिर गएको भए त्यो घरको काम त कसैले गर्थ्यो नि, त्यसको लागि हामी त्यो डोमेस्टिक वर्कर राख्थ्यौँ होला वा केयर वर्कर राख्थ्यौँ, त्यसको पनि त भ्यालु त हुन्छ नि। भनेपछि महिलाले आफ्नो घरमा गरिएको कामलाई पनि एउटा भ्यालुमा चाहिँ क्रिएट गरियो भने त्यसले पनि कतिवटा समस्यामा चाहिँ समाधान गर्छ। जस्तो मैले एउटा इक्जाम्पल दिन्छु ल, जस्तो मैले चाहिँ घरमा मेरो बच्चा छ अनि मेरो सासू ससुरा बुवा आमा बुढाबुढी मान्छेहरू हुनुहुन्छ भने मैले एकजना फुल टाइम काम गर्न राखेको छु 15,000-20,000 रुपियाँ दिएर होइन, अब मलाई ऊ फुल टाइम काम गरिदिएको कारणले नै म बाहिर आएर काम गर्न पाएको छु अनि म बाहिर आएर काम गर्दा चाहिँ मेरो जागिरको चाहिँ 35,000 रुपियाँ छ भने घरमा मैले तिर्छु 20,000 रुपियाँ, 15,000 रुपियाँ मलाई सेभिङ हुँदो रहेछ। सो यो अन्डरस्ट्यान्डिङ चाहिँ हरेक महिलालाई हुनु पर्यो कि त्यो भनेको त मैले भ्यालु त टन्न दिएको रहेछु नि त, मेरो 35+20,000 कामको भ्यालु हो नि त मेरो भ्यालु त, सो यसलाई भ्यालु यो काम हाम्रो यो कामलाई चाहिँ हामीले गर्ने गराए चाहिँ कामलाई चाहिँ भ्यालु गर्न सक्यो भने महिलाले त्यो कन्फिडेन्स पनि हुन्छ कि उसलाई त्यो भ्यालु दिने बित्तिकै तिमीले चाहिँ 20,000 बराबरको काम चाहिँ एक त मैले इम्प्लोइमेन्ट जेनेरेट गरेँ वा अर्को चाहिँ म काम गइनँ भने मैले 20,000 बराबरको काम चाहिँ घर बसेर गरेको छु भन्ने बित्तिकै त्यो उसले पाउने त्यहाँ उसको हेर्ने दृष्टिकोण नै डिफ्रेन्ट हुन्छ। सो आई थिङ्क त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होला। र अर्को चाहिँ हाम्रो केयर गिभर, जस्तो काम त गर्न खोज्छन् तर अफिसमा बच्चा लिएर जान पाइँदैन, अघि तपाईँले भनिरहनु भएको थियो नि, सो त्यसमा पनि अहिले त धेरैवटा पालिकाहरूले पनि सानो एउटा बच्चाको स्पेस हाम्रो सर्वोच्च अदालतमा पनि छ होइन, धेरैवटा संस्थामा हुन्छ, सो त्यो माइन्डसेट चाहिँ कि बच्चा लिएर आउनु मेरो अफिसमा पनि मैले बच्चा लिएर जान पाउँछु होइन, त्यसले गर्दाखेरि मैले कामबाट निक्लिनु परेन। सो यो त एउटा हाम्रो एउटा साइकल हो नि त, हरेक महिलाले बच्चा पाउन उसको चाहना भयो भने उसले पाउँछ नि, अनि पाउँदा चाहिँ उसले जागिरबाट निक्लिनु पर्ने बित्तिकै चाहिँ त्यसले चाहिँ ठुलो थ्रेट पनि हुन्छ होइन, फेरि ब्याक टु द जब होइन, सो त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा होला।
2: अन्तिममा जति पनि महिला श्रमिकहरू हुनुहुन्छ उहाँहरू सबैलाई के सन्देश दिन चाहनुहुन्छ अनि त्यसपछि हामी छुट्टिन्छ?
3: सबै महिला श्रमिकहरूलाई चाहिँ आफूले गरिरहेको काममा चाहिँ एकदमै प्राउड फिल गर्नु, तपाईँले कुनै न कुनै हिसाबमा केही न केही कन्ट्रिब्युसन गरिरहनु भएको छ, देशको रेमिटेन्समा कन्ट्रिब्युट गरिरहनु भएको छ, घरको यो खर्चमा कन्ट्रिब्युट गरिरहनु भएको छ, राज्य निर्माणमा कन्ट्रिब्युट गरिरहनु भएको छ, अनि जब हामी काममा जान्छौँ

0: हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिस गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
1: नमस्कार, तपाईँ आफूले सुन्दै हुनुहुन्छ रेडियो टाइगर।
2: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
7: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: सूचना

0: सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र। तेरामक खरिद प्रकरणमा दिगम्बर झासै तीनजना दोषी ठहर। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। पछिल्ला केही दिन यता मनसून सक्रिय भएसँगै देशभर धान रोपाई भइरहेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको तथ्याङ्क छ। असार 1 देखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मल मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। त्यस्तै साल ट्रेडिङ कर्पोरेशनले 13,574 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल भइरहेको सरकारको दावी छ। असार तेस्रो हप्तासम्म देशभर झण्डै 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाई अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ। कृषि क्षेत्रमा बढ़दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिदो मौसमका चुनौतीको बीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको हो। नवलपरासी बर्दघाट सुस्तापूर्वकको मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्ष यता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ़न थालेको छ। मध्यविन्दु नगरपालिका एकमा प्रकृति कृषि सहकारी संस्था मार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको छ। परम्परागत विधिबाट दिनहुँ लाग्ने काम मेसिन मार्फत छिटो छरितो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाई व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति पनि मधेस तथा कोशी प्रदेशको पहाड़ी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। केही दिन यता बिहानी पख चर्को घाम लाग्ने तथा बेलुका र राति पानी पर्ने क्रम बढ़ेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीरलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको छ। विभागका अधिकारीहरूले हिजो काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 2 भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरेका हुन्। जयवीरलाई 7 दिनभित्र विभागको कार्यालय हरिहर भवन पुलचोक ललितपुरमा उपस्थित हुन पत्रमा भनिएको छ। साथै उपस्थित नभए कानून बमोजिम अघि बढ़ने विभागले जनाएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायमा उजुरी परेको छ। विभागले पूर्व प्रधानमन्त्री देउबा सहित आरजू राणामाथि पनि अनुसन्धान गरिरहेको छ। विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 6 महिना कैद र 50,000 रूपियाँका दरले जरिमाना ठहर भएको छ। झाको अपमा थप 6 महिना कैद हुने समेत अदालतले ठहर गरेको छ। टेरामक्स खरिद प्रकरणमा 19 प्रतिवादी भएकोमा 3 दोषी ठहर भएका हुन् भने बाँकी 16 सफाई पाएका छन्। यो प्रकरणमा पूर्व संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सफाई पाउनु भएको छ। त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरूषोत्तम खनाल, प्राधिकरणका निर्देशक दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा लगायतलाई पनि सफाई दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको

0: झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
0: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
0: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद क्रान्ति शिखा धितालले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले अघि बढ़ाउन नसकेको टिप्पणी गर्नुभयो। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार भयो? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढ़ाइनु पर्थ्यो, त्यसरी भएन, उहाँले फेसबुकमा लेख्नु भएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढ़ाउन अन्तरिम आदेश गरेको हो। अदालतबाट हिजो सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरूद्ध कुनै कार्यवाही नगर्नु नगराउनु भनिएको छ। व्यवसायी सुमार्गीले आफू विरूद्ध धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। दुई हप्ता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालत पुग्नु भएको थियो। अब विदेशको खबर। कम्बोडियाको काडामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको क्यामेरा ट्र्याप अध्ययनमा 14 दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन्। एसियाली हात्ती सहित 14 दुर्लभ प्रजाति फेला पर्नुले संरक्षणमा सरकारी प्रयासको योगदान उजागर गरेको कम्बोडिया सरकारले जनाएको छ। वातावरण मन्त्रालयले एक विज्ञप्ति मार्फत अप्रेलको शुरूदेखि जूनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्वलाई पुनः उजागर गरेको गरेको छ। फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिमा एसियाली हात्ती, गौर अर्थात जंगली राँगो, दक्षिणी सेरो, स्याम्बर मृग, सनबियर, एसियाली कालो भालो, मावल्ड बिरालो, ढोल अर्थात जंगली कुकुर, स्पेड लियान्स, लामो पुच्छर भएको मकाग, उत्तरी पिक टेल्ड मकाग, ठूलो भारतीय सिभेट, सुन्डा प्यांगुलिङ र चिल्लो भुवा भएको ओटर समावेश रहेका छन्। यस्तै स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलको अन्तिम 16 आयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टर फाइनलमा पुगेको छ। अमेरिकाको सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमले घरेलु टोलीलाई 4-1 गोलले हरायो। बेल्जियमले खेलको पहिलो हाफ र दोस्रो हाफमा समान 2 गोल गर्यो। उसका चार्ल्स डे केटलेरले 9 र 33 मिनटमा, हान्स भानाकेनले 57 मिनटमा तथा रोमेलु लुकालुले खेलको इन्जुरी समयमा गोल गरे। अमेरिकाका लागि 31 मिनटमा मलिक टिल्यामेनले फ्रीक्याक मार्फत गोल गरे। विश्वकप फुटबलमा आयोजक अमेरिका सहित क्यानाडा मेक्सिको अन्तिम 16 बाहिरिएका छन्। क्वार्टर फाइनलमा बेल्जियमले अब स्पेनसँग खेल्ने भएको छ। गैराती भएको प्री क्वार्टर फाइनल खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लीन सीट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। विश्वकप फुटबलको अन्तिम सुरमा आज बेलुका साविक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 10 बजे शुरू हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप बर्डेलाई तथा इजिप्टले पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति, देशभर धान रोपाई 32% पुग्यो, रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 दोषी ठहर, व्यवसाय अजय सुमार्गीमाथि थप अनुसन्धान नगर्न सर्वोच्चको आदेश। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्ती सहित 14 दुर्लभ प्रजाति फेला, संरक्षण भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा।
1: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैं बाँच्ने।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
6: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त, कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा TVS कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि TVS कम्पनीको किन नि?
7: TVS कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले TVS नै मेरो रोजाई हो।
6: ओहो, TVS को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि TVS कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि, त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपद मूल्यमा नेपालगंजकै मूल्यमा TVS कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
6: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-9-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजी सुन्छ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुन चाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483683858। ग्राहकको सन्तुष्टि नै

0: सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन्छ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz गर्जन सधैं बाग्छन्।
1: सबैजनालाई नमस्कार छ है।
2: नमस्कार।
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
8: यही साउन 8 गते शुक्रबारको दिन
7: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौ, धुम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौ। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाँच्ने।
10: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता। सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेस र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन, 4 प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पहिरोले 3 ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने। आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै, स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2 बजे। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबी अध्यक्ष काण्डले नेपाललाई दिँदै आएको सहयोग निरन्तर दिने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने बताउनु भएको छ। अहिले एडीबीको नेपालमा झण्डै 4 अर्ब 20 करोड़ अमेरिकी डलर बराबरको सक्रिय लगानी रहेको छ भने 31 परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ। नेपालमा झण्डै 4.5 अर्ब अमेरिकी डलर बराबरका एडीबी परियोजना पनि सञ्चालनमा छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढा नीलकण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ। जयवीर देउवाको नाम नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ई पासपोर्ट खरिद प्रक्रियामा जोड़िएको छ। यति बेला कर्णाली प्रदेशका तराईका केही ठाउँमा तथा बागमती प्रदेशदेखि पूर्वका पहाड़ी भूभागमा पानी परिरहेको छ। अन्य ठाउँमा भने पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा यस पटक अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहे पनि वर्षा मुख्यत पहाड़ी क्षेत्रमा केन्द्रित भएको छ। अर्यालले मनसूनको न्यूनतापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर स्थानको आसपास रहेको जानकारी दिँदै देशका अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भएको बताउनुभयो। विभागका अनुसार मनसूनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि विस्तार हुने सम्भावना भनिरहेको छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन चट्याङ तथा मध्यमदेखि ठूलो वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी बतास चल्न सक्ने भएकाले कृषि बाली, कमजोर संरचना तथा विद्युत र संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। लगातारको वर्षासँगै आएको पहिरोले जाजरकोट डोल्पा सड़क, रूकुम घोराही शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण जाजरकोटको नलगाड़ी नगरपालिका 8 मौलुवामा रहेको जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। त्यसै गरी गएको असार 17 गते रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेघाट खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन। नेपालको घर जग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा

0: कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या, कुल मूल्य, क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घर जग्गा कारोबार संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% तथा राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 अवसरमा यूएई सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदीबन्दीलाई प्रदान गरिएको आम माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयतापूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्री कृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। नेपाल राष्ट्र बैंकले 25 अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकाल्दै केन्द्रीय बैंकले ऋणपत्र 2084 अनलाइन मार्फत बोलकबोल गर्न सकिने उल्लेख गरेको छ। ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। प्रदेश सरकारले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा आजदेखि शुरू भएको नेटो शिखर सम्मेलनमा युक्रेनको सुरक्षाका लागि अत्यावश्यक वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्ने तयारी गर्नु भएको छ। रूसले पछिल्ला दिनमा किएव सहित युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेपास्त्र आक्रमणपछि जेलेन्स्कीको माग अझ तीव्र बनेको छ। पछिल्लो एक हप्ताभित्र मात्रै रूसका मिसाइल आक्रमणले किएवका आवासीय भवनहरूमा ठूलो क्षति पुर्याएको छ भने 50 जना भन्दा धेरै सर्वसाधारण ज्यान गइसकेको छ। नेटो बैठकका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि महत्वपूर्ण भेट गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:45 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकामा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता। सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पहिरोले 3 ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने, आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:45।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सिंह।
6: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
7: तपाईँ मात्रै चुरोट, स्त्रुती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्त्रुती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
6: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
9: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
10: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
11: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
12: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
13: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
14: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98-245-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
15: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

छोड़ का है तोर लहंगा।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही असार 27 गते शनिबारको दिन
1: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच

0: सरस्वती शर्मा सम्पर्क नम्बर 98589453 प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
2: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
4: यो हो बर्दियाको आवाज,
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485875।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सबै बा

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: ये है आपका रेडियो।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
4: भुरीगाउँ बजार त आइयो।

0: 58950 र 98489761।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9851 72681 र 9861 64 24 650।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
0: मधेस र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा भन्दा कम वर्षा, पूर्वी तथा पहाड़ी क्षेत्रमा अरू ठाउँ भन्दा धेरै पानी पर्ने अनुमान।
1: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई।
2: अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौं भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
0: एआई मेमोरी चिपको माग बढ़ेसँगै सामसङको नाफा झण्डै 19 गुणाले बढ़ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीमा नयाँ उचाइ।
1: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:15।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब

0: दिल्ली आज सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ। यस्तै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति अर्थात मूल्य वृद्धि दर 5.5% भित्र सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनुभयो। यस्तै संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाडीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ। शाखा खोल्ने तथा बन्द गर्ने व्यवसायलाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा संचालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा भनिएको छ। बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ। शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यो सँगै संघीय संसदको दुवै सदनबाट आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात खर्च र आमदानी दुवैको बाटो खोलेको छ। बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले तय गरेको 100 बुझे कार्ययोजना मध्ये 87.2% काम पूरा भएको बताउनु भएको छ।
0: यसैबीच सरकारले 100 दिनको कार्ययोजना मध्ये 87% काम सम्पन्न भएको दावी सहित भूकम्प प्रभावित क्षेत्रको पुननिर्माण राहत अनि वितरण प्रणाली सुधारलाई पनि प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणलाई तीव्रता दिने तयारी पनि गरेको छ। जाजरकोट र रूकुम पश्चिम लगायत क्षेत्रमा निजी आवास तथा सरकारी संरचना पुननिर्माणका लागि आउँदो आर्थिक वर्षमा 5 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको गृहमन्त्री सुदन गुरूङले जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई शान्ति सुरक्षा मात्र सीमित नराखी मानवाधिकार, कानूनी शासन र सुशासनको आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
1: एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने जनाएको छ। एडीबीका अनुसार सन् 2029 नेपालमा उसको सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा रहनुभएका एडीबी अध्यक्ष मसातो कान्डाले नेपालको विकास यात्रामा बैंकको साझेदारी निरन्तर सुदृढ़ हुँदै गएको बताउँदै रोजगारी सृजना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण तथा जोखिममा रहेका समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्नु बताउनुभयो। अध्यक्ष काण्डाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालको आर्थिक रूपान्तरण, लगानी प्रवर्धन र रोजगारी सृजनाका विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना गर्ने, त्यसै गरी नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भए बयान दिन भनेको छ। विभागले बुढानीला कण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ।
1: देशभर मनसूनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भूभागमा केन्द्रित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन सकेको छैन। वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर को आसपास रहेकाले अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनीको उत्तरी क्षेत्र, कोशी प्रदेशका पहाड़ी जिल्ला तथा सुदूरपश्चिमका केही भूभागमा वर्षा अपेक्षाकृत सक्रिय देखिएको छ भने कर्णालीका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। आज राति कोशी

0: मधेसका पहाड़ी र तराईका धेरै ठाउँमा, मधेसका अधिकांश भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस र लुम्बिनीका तराई क्षेत्रमा हुरी बतास समेत चल्न सक्ने भएकाले कृषि बाली, कमजोर संरचना, विद्युत तथा संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। त्यसका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सबै प्रदेशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो तीन दिनसम्म पनि देशभर आंशिक बदलीसँगै मेघगर्जन, चट्याङ तथा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहने अनुमान छ। विशेष गरी कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा अन्य पहाड़ी क्षेत्रमा वर्षा बढ़ी सक्रिय रहने सम्भावना छ भने तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव, पहिरो, शहरी डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी अध्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
1: धान रोपाईसँगै रासायनिक मलको बिक्री पनि बढ़ेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको सरकारी तथ्याङ्क छ। असार 1 गतेदेखि 19 गतेसम्मको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मल मध्ये कृषि सामग्री केन्द्र लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल किसान माझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दावी छ। असार तेस्रो हप्तासम्म देशभर 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा मात्र रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्थायी व्यवस्थापन नगरी बर्खाकै बीचमा होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक, एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने, सरकारले 100 दिनमा 87% काम सम्पन्न गरेको अर्थमन्त्री वागेलको दावी, 7 दिनभित्र बयानका लागि उपस्थित हुन जैविक देउवाला सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निर्देशन, देशभर मनसूनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भागमा केन्द्रित लगायत खबर प्रस्तुत गर्यो।
0: सरकारले विभिन्न बस्ती खाली गर्ने क्रममा विस्थापित बनाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी मध्ये धेरैजसोले होल्डिङ सेन्टर छाडेका छन्। सरकारले हिजोसम्मको अन्तिम म्याद दिएर सेन्टर छाड्न दबाव दिएपछि केहीले कोठाको व्यवस्था गरेका छन् भने आधा जसो अझै अल्फत्र छन्। सुकुम्बासीहरूका अनुसार सरकारले सबैको खाता संकलन गरेर 12 गतेबाटै कोठा खोज्न निर्देशन दिएको थियो। असार 19 गते सरकारले होल्डिङ सेन्टरका 388 परिवार मध्ये 254 सुकुम्बासीको खातामा 25,000 रूपियाँका दरले पैसा पठाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। अझै पनि धेरैले कोठा नपाएर होल्डिङ सेन्टर छाडेका छैनन्। स्थायी व्यवस्थापन नगरी सेन्टरबाटै वर्खाकै बेला हटाएर सामान्य मानवीयता प्रस्तुत गर्न पनि किन नसकेको भनेर साथी सम्झना महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सोध्नु भएको छ।
4: होल्डिङ सेन्टरबाट अब अन्यत्र कतै घडेरी खोजेर सर्नलाई चाहिँ वर्षायामले खासै असर गर्दैन। अब जोखिम उपयुक्त ठाउँबाट उहाँहरूलाई लगेर होटेलमा अथवा चाहिँ होल्डिङ सेन्टरहरूमा राखेका छौँ, त्यो झन्डै झन्डै 2 महिना बितिसकेको छ। यति लामो पिरियडसम्म उहाँहरू आइसोलेटेड भएर बसिसक्नु भएको छ। यसले गर्दाखेरि अब धेरै समयसम्म लामो समयसम्म छुट्याएर अब यो सामाजिक प्राणीलाई अलग छुट्याएर राखिराख्नु उचित हुँदैन। त्यही भएर चाँडो भन्दा चाँडो उहाँहरूलाई चाहिँ सुरक्षित तवरले समाजमा प्रतिस्थापन गर्नुपर्छ भन्ने लक्ष्य सहित यो जुन पुनर्स्थापना खर्च भनेर हामीले गर्यौं 25,000 प्रतिवेदी दिने क्याबिनेटको निर्णयपछि हामीले पैसा व्यवस्था गर्यौं, त्यो निर्णय लाभग्राहीहरूको सूचीकृत गर्यौं, त्यसपछि बल्ल हामीले वितरण गर्ने अवस्था भयो। यो काम गर्दा गर्दै हामीले चाहिँ अब यो आर्थिक वर्षको अन्तसम्ममा आइपुगेका हुनाले यो वर्षायामको चाहिँ नजिक पुगेको मात्रै हो।
5: अहिले नै भनौं न, कतै घर भाडा खोज्नु पर्यो भने महिनौ दिन लाग्छ। तपाईँहरूले 10 दिनको म्याद दिएर चाहिँ घर खोज्न भन्नुभयो। धेरैले चाहिँ नपाएको गुनासो पनि गरेका छन् होइन, म्याद चाहिँ कम भएको जस्तो लागेन।
4: 12 गते चाहिँ ल अब तपाईँहरू व्यवस्थापनको लागि खोज्नुहोस्, हामी यो गर्दैछौँ भनेर सूचनै टाँच्छौँ होइन। कतिपयले खोजी पनि सक्नु भएको छ, खोजेर गइ पनि सक्नु भएको छ। अब कतिपयलाई चाहिँ आफूले भन्ने ठाउँमा नपाएर अल्मली राखिएको छ। अब जो एक दुई दिन हामी बस्छौँ भनेर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा ल बस्नलाई समस्या छैन हामी भन्छौँ भनेर उहाँहरूलाई त्यहाँ चाहिँ बस्न दिनु भनेर नै कुरा गरेका छौँ। कुरा पर्यो खानेकुराको मात्रै हो। अब खानेकुरा हामीले 19 गतेसम्म चाहिँ खाएर राखेकै हो। अब चाहिँ कोही बाहिर गइसकेपछि कोही भित्र बसेपछि हामीले निरन्तर खुवाउन सक्ने स्थिति भएन। त्यसकारण खानेकुराको जो चाहिँ आफै गर्नुहोला भन्ने हिसाबले कुरा गरेका हो।
5: कतिपय जो अरूको भरमा बस्नुपर्ने अपाङ्गता भएका अरूको सहारामा बस्नुपर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँहरूले खाना नै नखुवाउने अथवा बाहिर नै पठाउने हो त?
4: अब हामीले नै जिल्ला प्रशासन अनि यो बागमती सभ्यताको संयुक्त टोली बनाएर नै हामीले अपाङ्ग कति छन्, बिरामी को को छन्, वृद्ध वृद्ध कसैको नै सहारा नभएका असहायहरू चाहिँ को को छन् त्यसको लिस्ट तयार गरेर सबै परिवारको चाहिँ डाटा लिएर आउनु भनेर हामीले सर्वेक्षण टोली पठाएछौँ होल्डिङ सेन्टरमा होटेलमा। अब त्यो डाटा आएपछि उहाँहरूलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ हामी टुङ्गो लाउँछौँ।
5: निवेदन नदिनेलाई चाहिँ के गर्नुहुन्छ यहाँहरूले?
4: अब निवेदन दिने नदिने उहाँहरूको स्वाभाविक कुरा हो होइन, तर राज्यले जुन नीति लिएर चाहिँ यो अगाडि बढाएको छ, अब होल्डिङ सेन्टरमा अब राख्नु मिल्दैन, अब घर भाडामा कतै व्यवस्थापन गरेर बस्नु भन्ने छ, त्यो प्रक्रियामा उहाँहरू पनि जानु।
5: जसले अब निवेदन दिए प्रक्रियामा आए व्यवस्थापन चाहिँ के हुन्छ उहाँहरूको लागि?
4: निवेदन दिएर आएका जस्तै 22-20 परिवार त सुरुदेखि नै रङशालामा हामीले दर्ता प्रक्रिया पछि नै आफै व्यवस्थापन गरेर बसेका हुन् त। उहाँहरू पनि सबै होल्डिङ सेन्टरमै आएर बस्न पनि सक्थ्यो होला, तर हामीले उहाँहरूलाई अब होल्डिङ सेन्टरमा राख्ने भनेको अति चाहिँ तत्काल व्यवस्थापन गर्न नसकेका यस्तोलाई मात्रै हुन्। जो चाहिँ अब रकम बुझ्न नमानेका छन् उहाँहरू पनि जानलाई चाहिँ हामीले रोक्दैनौँ, उहाँहरू जानुपर्छ। सरकारको निर्णय प्रक्रियामा उहाँहरू समावेशै हुनुहुन्छ। अब उहाँहरूले वास्तविक सुकुम्बासी ठहरिएपछि अथवा त्यो छिनोफानो भएपछि उहाँहरूले अरूले सराहनी पाउने सुविधामा कुनै वञ्चित हुँदैन।
5: सरकारले पुनर्स्थापना गर्छन् भन्ने आश्वासनमा निस्केका छन् र अहिले पनि तपाईँहरूले हटाउँदाखेरि त्यही अनुसार उनीहरू एउटा आशामा छन्। अब उनीहरूको लागि चाहिँ के व्यवस्थापन हुन्छ भनेर के भरोसा दिनुहुन्छ?
4: यो पैसा लिने एउटा प्रक्रिया हो, यो व्यवस्थापनकै एउटा चरण हो। त्यो चरणमा उहाँहरू समावेश नभए पनि फाइनल चरणमा उहाँहरू समावेश गर्न पाउनुहुन्छ। अब उहाँहरूले सधैँ होल्डिङ सेन्टरमै बसिराख्न पाऊ भनेर भन्नु चाहिँ खासै उपयुक्त चाहिँ हुँदैन। जो वास्तविक हो उनीहरूले चाहिँ यो राज्यले जे चाहिँ व्यवस्थापन गर्छु भनेर अगाडि बढेको छ, भूमिले चाहिँ त्यो प्रमाणीकरण अगाडि बढाएको छ, त्यसमा उहाँहरू समावेश भएकै छन्। अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। सामान्य वर्षा हुँदा पनि संघीय राजधानी काठमाडौँका मुख्य सड़क जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झण्डै 1 घण्टाको वर्षापछि माइतीगर, अनामनगर लगायत उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षामै डुबान हुनुको मुख्य कारण अव्यवस्थित शहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खोलाको अतिक्रमण, सड़क निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ़दो कंक्रिट संरचना हुन्। खुला जमिन घट्दै जाँदा वर्षाको पानी जमिनमा शोषिन नपाई सिधै ढलमा पुग्ने र केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ।
1: पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणका क्रममा नष्ट गरेका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बाबत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानको नष्ट गरेको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्यांकनका आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग गरेका सम्बन्धित धनीका बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गर्ने जानकारी दिनुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, जेराफा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नलप्रासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरेको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकामा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 2.80 सम्म प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइटमा तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डीडीसीले कच्चा दूधको गुणस्तर सुधारमा कडाई गरेको छ। संस्थानले दूध संकलन, परीक्षण र खरिद प्रक्रियामा मापदण्ड कडाईका साथ लागू गरेपछि गुणस्तरमा सुधार देखिएको जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शंकास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ। यसअघि असार 15 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा केही किसान केन्द्रबाट पठाएको दूधमा उल्लेख गरेको फ्याट र एसएनएफ भन्दा कम गुणस्तर भेटिएको थियो। त्यसपछि सबै किसान केन्द्रको परीक्षण गरेको र शंकास्पद विषयमा छानबिन भइरहेको डीडीसीले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

मै नसम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाउ भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: बाटो काट्न लाग्नु भएको, ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स यूए सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। ईद अल अधा 2026 अवसरमा यूए सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार अबुधाबीमा रहेका नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप यूए सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ। शाही माफी पाएका ती नेपाली कैदी बन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
2: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 24.57 अंकले बढ़ेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूहको उपसूचक 1.89%, बैंक समूहको उपसूचक 1.51% उकाल लागेको छ। आज 210 कम्पनीको शेयर बढ़ेकामा 57 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कलंग हाइड्रोको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन आत्मनिर्भर लघु वित्तको शेयर 13.78% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 325 कम्पनीका 95,19,000 कित्ता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: राष्ट्रिय सभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको धनजनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन तराई मधेसमा घट्दै गएका भूमिगत पानीको स्रोत लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राज्यसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका 23 असार 20 ध्रुवे नामको जंगली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराको ज्यान गएको घटनाप्रति गम्भीर हुन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव वन्यजन्तु तुन्त न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सड़क बत्ती जडानको काम शुरू गरिएको छ।
2: नेपालको घरजग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या, कुल मूल्य, क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। यस अवधिमा 183.90 अर्ब रूपियाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको 100.07 अर्ब रूपियाँको तुलनामा उल्लेख्य वृद्धि हो। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभकर 31.42% बढ़ेको छ।
3: महोत्तरीका दुई चिनी उद्योगमा बुझाएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका एक एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाएको उखुको रकम बापत 1,76,52,46,455 रूपियाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,986 क्विन्टल 96 किलो कुखु आर्थिक वर्ष 82-83 याममा बुझाएका अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ। आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रेलदेखि जून महिनासम्मको अवधिमा परिचालन नाफा 58.40 अर्ब पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ। यो गएको वर्षको धेरै अवधिको तुलनामा 1,810% अर्थात झण्डै 19 गुणाले धेरै हो। विश्वकै भन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीलाई नयाँ उचाइमा पुर्याएको छ। सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको शेयर मूल्य झण्डै 7% घटेको थियो। एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्य समेत बढ़ाउन थालेको विश्लेषण गरिएको छ। दक्षिण कोरियामा सेमी कन्डक्टर उद्योगबाट बढ़ेको कर आमदानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ हुन सेकले कर राजस्वबाट प्राप्त थप आमदानी एआई तथा सेमी कन्डक्टर उद्योगका लागि ठूला परियोजनामा लगानी गर्ने र यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्ने सहयोग पुग्ने बताउनुभयो।
3: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 12:00 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी पेलिस भ्यानकुभर रंगशालामा शुरू हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह के को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकामा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
2: मधेस लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा भन्दा कम वर्षा, पूर्वी तथा पहाड़ी क्षेत्रमा अरू ठाउँ भन्दा धेरै पानी पर्ने अनुमान।
3: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई।
2: एआई मेमोरी चिपको माग बढेसँगै सामसङको नाफा झण्डै 19 गुणाले बढ्ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानी नयाँ उचाइमा।
3: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 12:00।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनेर बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सुर्खेत जिल्ला पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्रै घोषणा हुन बाँकी
1: कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीका काम गर्न सरोकारवालाको माग डिजिटल निगरानी पनि बढ़ाउन सुझाव
0: कर्णालीका 79 मध्य 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा रातानाङ्लामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द अवस्थामा
1: र बेल्जियम र स्पेन क्वार्टर फाइनलमा रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम आज बेलुका अर्जेन्टिना र इजिप्ट भिड्दै
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट जिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ
1: अब खबर विस्तारमा सुर्खेत जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ आज विशेष समारोहका बीच प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र समेत प्रदान गरेको हो सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिनुका साथै छुटेका बालबालिकालाई पनि खोप दिएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका 6,618 जना कुनै पनि खोप नलागेका 2 जना र छुटेका 37 जना गरी 6,657 जनालाई सबै खोप लगाइएको छ यस्तै 16 महिनादेखि 59 महिनासम्मका 16,464 जना कुनै पनि खोप नलगाएका 13 जना र छुटेका 236 जना गरी 16,713 जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका 2077 अनुसार सुर्खेतलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव करूणा भट्टराईले 9 पालिका सुर्खेत पालिका रहेका सुर्खेतमा कुल 127 खोप केन्द्रबाट बालबालिकालाई सबै खोप दिएको बताउनुभयो उहाँले मौसमी बसाइ सरेका कारण बालबालिकामा खोप छुट्ने समस्या देखेकाले उनीहरूलाई पनि खोजी अभियान मार्फत खोप लगाउने गरिएको बताउनुभयो 9 पालिका रहेको सुर्खेतमा गत जेठ 26 गते लेग्बेसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित जिपालिका घोषणा शुरू भए असार 19 गते विरेन्द्रनगर नगरपालिकाले घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको उहाँको भनाइ छ सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले कर्णाली प्रदेशका 10 जिल्ला मध्ये 9 जिल्ला पूर्ण खोप सुनिश्चित भइसकेको बताउनुभयो अब एउटा मात्रै जिल्ला बाँकी रहेको भन्दै जिल्लालाई नै त्यो जिल्लालाई पनि चाँडै पूर्णखोप सुनिश्चित बनाएर प्रदेशलाई नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ उहाँले बालबालिकाहरूलाई सम्पूर्ण खोपबाट वञ्चित हुन नदिन सुझाव दिँदै बसाइ सरेका कारण शून्य डोज र छुट्ने समस्या देखिएको उल्लेख गर्नुभयो पछिल्लो समय कर्णालीमा स्वास्थ्यका सूचकहरूमा सुधार आएको बताउँदै उहाँले महिला स्वास्थ्य स्वयंसेवीहरूको कामको मूल्याङ्कन गर्दै आगामी साउनदेखि प्रदेश सरकारले स्वयंसेवीकाहरूको पारिश्रमिक दोब्बर बनाउने निर्णय पनि गरेको उहाँले बताउनु भएको छ स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले पूर्ण खोप घोषणा भए पनि बेला बेलामा खोप जन्य रोग देखा पर्ने भएकाले त्यसको न्यूनीकरणमा सचेत रहन पनि निर्देशन दिनुभएको छ रोग नै देखा पर्न नदिनु नै खोप कार्यक्रमको उपलब्धि भएको पनि उहाँले बताउनु भएको छ
0: कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरू राजकुमारी विसी मेनिका आचार्य चित्रकला खड्का मनमाया गुरूङ लीला पुन र ज्ञानु सर्वाजीका साथै खोप सहभागीहरू गणेश बहादुर खत्री कोपिला पुन खगेन्द्र कटुवाल टोप बहादुर बुढा रणबहादुर दमाई मान बहादुर बुढा तथा जनस्वास्थ्य सेवा कार्यालयका कोल्ड चेन निरीक्षक हरिबहादुर बस्नेतलाई सम्मान गरिएको छ जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार सुर्खेतका प्रमुख जिल्लाधिकारी धर्मराज जोशी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल गुरूबाकोट नगरपालिकाका प्रमुख हस्तपुनले पूर्ण खोप सुनिश्चित कार्यक्रमको प्रभावकारिता र निरन्तरता बारे सुझाव दिनुभएको छ
1: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् जथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेको बताउनुभयो कर्णालीमा 46 स्थानीय तहमा सञ्चालन भएका 71 मौसम मापन केन्द्र मध्ये 31 जलमापन केन्द्र सञ्चालनमा रहेका छन् भने जनशक्ति नहुँदा 2 सञ्चालन हुन सकेका छैनन् यता 2 बन्द रहेको सुर्खेतको रातानाङ्लामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द अवस्थामै रहेको छ चट्याङले क्षति पुर्याएपछि यो केन्द्र लगानी मर्म सुधार हुन नसकेको उहाँको भनाइ छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी पूर्व जानकारी दिने उद्देश्यले यो राडर स्थापना गरेको, राडरमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै उहाँले आगामी वर्षसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो। मौसम मापन केन्द्रको अभावले स्थानीय स्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उहाँको भनाइ छ। नेपालको पहिलो र अत्याधुनिक प्रविधिको यो राडरले वायुमण्डलको तस्विर खिचेर कन्ट्रोल रूममा पठाउने, तस्विरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आँधी, असिना, पानी, हिमपात आदिका विषयमा पूर्व जानकारी लिन सकिने पनि बताएको छ। सुर्खेतमा गठन गरेको राडरले 150 किलोमिटरसम्म अर्थात कर्णाली सुदूरपश्चिम र प्रदेश नम्बर सुदूरपश्चिम प्रदेशका साथै भारतको लखनऊसम्मको मौसमी जानकारी दिने क्षमता राख्दछ।
0: पछिल्लो समय कर्णाली राजमार्गमा सवारी दुर्घटनाका घटना बढ़न थालेको भन्दै यात्रुको सुरक्षाका लागि तत्काल सड़क सुधारका साथै आवश्यक सावधानी अपनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। उनीहरूले सड़क दुर्घटना कम गर्ने, सड़क सुधारदेखि गाड़ीको अवस्था, यात्रुको चाप, चालकको काम लगायत अन्य जोखिम कम गर्न तत्काल प्रभावकारी काम गर्नुपर्नेमा जोड़ दिइएको छ। यातायात व्यवसाय तथा सरकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि कड़ा अनुगमन, डिजिटल प्रणालीको विस्तार र प्रभावकारी चेक जाँचको आवश्यकता समेत औल्याएका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्द प्रसाद रिजालले सुरक्षित यातायातका लागि सवारी व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले सीसी क्यामेराको प्रयोग, अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउने, साना ठूला सबै सवारी साधनमा समान रूपमा कानून लागू गर्ने तथा सवारी साधनको नियमित मर्मत सम्भारको अवस्थाको निगरानी गर्न आवश्यक रहेको औल्याउनुभयो। दुर्घटनापछि हुने मिलापत्र या कानूनी प्रक्रियालाई छिटो छरितो बनाउनु पर्ने र सरकारवालाहरूबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सके कर्णाली राजमार्गलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले सुर्खेतमा रहेका एक दर्जन बढ़ी यातायात व्यवसायहरूको सल्लाह सुझाव संकलन गरिएको बताउनु भएको छ। व्यवसाय र ट्राफिक प्रशासनले दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री निगरानी, कड़ा अनुगमन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। मध्यपश्चिम यातायात प्रणालीका कर्मचारी पवन श्रेष्ठले अनधिकृत रूपमा सञ्चालन नहुने, सवारी नियन्त्रणमा आउनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने दावी गर्नुभयो। बुलबुली यातायात समितिका सोनाम लामाले जिल्लामा सीमा नाकामा सवारी साधनको चेक जाँच थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगानी छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने, पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156। ए रामलौटन भाइ, के गर्दैछौ?
5: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनु चिया पिउन। छोरी
6: हजुर,
5: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
7: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
5: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
7: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
5: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
7: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
5: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
7: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
5: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
9: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
11: चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
12: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
11: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत जिल्ला पनि पूर्ण खोप सुनिश्चित तथा दिगुपना जिल्ला घोषणा, कर्णाली प्रदेशका 10 मध्ये अब 1 जिल्ला मात्रै घोषणा हुन बाँकी, कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीका काम गर्न सरकारवालाहरूको सुझाव, डिजिटल निगरानी पनि बढ़ाउन आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका साथ सबै स्थानीय तहमा केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सड़कलाई आगामी 3 वर्षभित्र 2 लेन बनाइने बताउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। हाल कायम रहेका 1 लेनका सड़कहरूलाई 3 वर्षभित्र 2 लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर र लागत अनुमान तयार गरी काम शुरू गरिने बताउनुभयो। हाल निर्माणाधीन सड़क खण्डमा करिब 9 वटा पुलहरू र डिजाइन एण्ड बिल्ड विधिबाट अगाडि बढ़ाइने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकता अनुसार थप पुलहरू निर्माण गरिने बताउनु भएको छ। पुल र सड़कको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफ्नो आगामी साउन 3 गते स्थलगत निरीक्षण गर्ने पनि उहाँले बताउनुभयो। मुगु लगायतका कर्णालीका सबै सञ्जाल नपुगेका वा कच्ची सड़क रहेका पालिका केन्द्रसम्म सुरक्षित रूपमा सड़क पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेन्डर प्रक्रिया अगाडि बढ्ने पनि उहाँले बताउनुभयो। सड़क दुर्घटना न्यूनीकरणका लागि सड़कको स्तर उन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री भन्नुभयो। पहिलो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो। यसका साथै उत्तरी सीमा चेनको सीमाना त्यस्तै सम्म सड़क सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ।
0: कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केघाट गाउँपालिका एकको बालुकुनादेखि सल्लीसल्लासम्मको सड़क स्तर उन्नति कार्य दुईवटा प्रविधिबाट गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुक्खा पहिरो खस्ने भएका कारण मेसिनरी र जैविक प्रविधिबाट स्तर उन्नति गर्न लागेको हो। खण्डको खच्चा क्षेत्रको 300 भन्दा बढ़ी मिटर सड़कमा बर्खामा पहिरो र हिउँदमा सुक्खा पहिरो बारम्बार खसिरहने गर्दछ। आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याबिन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतर्फ जैविक प्रविधि पनि अप्नाएर निर्माण कार्य अगाडि बढ़ाइएको छ। कर्णाली करिडोरको दक्षिण खण्डको कोल्टी कार्यालयका प्रमुख विष्णु दास लामाले सड़कलाई दिगो र गुणस्तरीय निर्माणका लागि दुवै प्रविधिबाट सड़कको स्तर उन्नति गर्न लागिएको जानकारी दिनुभयो। कहिले पानी र कहिले घाम लाग्ने अहिलेको अवस्थामा हरेक दिन जसो नै सुक्खा पहिरो खसेर सड़क अवरूद्ध हुने गरेको छ। यो समस्या समाधानका लागि सड़क विभाग एक वर्ष अघि विज्ञ टोली स्थलगत रूपमा खटाएर अध्ययन गराइएको थियो। टोलीको अध्ययन प्रतिवेदन अनुसार हाल यो सड़कलाई दुई प्रविधिबाट स्तरोन्नति गर्न लागिएको छ।
1: हुम्लामा बाल विवाहको दर अप्रत्याशित रूपमा बढ़ेको तथ्य बाहिर आएपछि स्थानीय किशोर किशोरीहरूले विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने 20 वर्ष मुनिका महिलाको संख्या गत वर्षको भन्दा दुब्बरले वृद्धि भएपछि बाल विवाह र छपटी प्रथा न्यूनीकरण गर्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्न थालिएको हो। आर्थिक जिल्लाका अझै बालबालिका जिल्लामा बाल विवाहका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएपछि आफूहरूले चालू आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बाल विवाह विरूद्धका सचेतना कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताउनुभयो। जिल्लाको सदरमुकाम भएको सिमकट गाउँपालिकामै बाल विवाहका घटना धेरै देखिएपछि सामाजिक विकास कार्यालयसँगको सहकार्यमा कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूलाई बाल विवाह र छाउपट्टी प्रथा सम्बन्धी सचेतीकरण कार्यक्रम अभियान गरिएको बाल मन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले बताउनुभयो।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
13: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी

0: त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि? अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघसँग।
4: सर, डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: सम्पर्क सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0-83-521-599। सम्पर्क मोबाइल नम्बर 98-84-39-117।
6: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति डाक्टर राजन सुवालले विश्वविद्यालयलाई अनुसन्धानमुखी शैक्षिक संस्थाको रूपमा विकास गर्ने बताउनु भएको छ। आज पदभार ग्रहण गर्दै उहाँले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्ने बताउनु भएको हो। आफू मध्यपश्चिम विश्वविद्यालयमा यसअघि पनि पदाधिकारीको जिम्मेवारीमा रहेर काम गरेको भन्दै उहाँले यहाँको अवस्था बारे जानकार रहेको बताउनु भएको छ। उपकुलपति डाक्टर राजन सुवालले विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सदैव सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढंगले अघि बढ़ने प्रतिबद्धता पनि जनाउनु भएको छ। विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमानदारी, कर्म कर्तव्य निष्ठा र समर्पणका साथ निर्वाह गर्नुपर्नेमा उहाँको जोड़ छ। त्यही अवसरमा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलको सम्मान तथा विदाई कार्यक्रम समेत गरिएको छ।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। चार्ल्स दे केटेलायरले 2 गोल गरेपछि बेल्जियम विश्वकपको अन्तिम 16 खेलमा सह आयोजक संयुक्त राज्य अमेरिकालाई 4-1 हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बेल्जियमले 9 मिनटमै अग्रता लिए पनि घरेलु टोलीले 31 मिनटमा बराबरी गर्यो, तर युरोपेली टोलीले 2 मिनटमै अग्रता पुनः लियो। दोस्रो हाफमा बेल्जियमले 2 गोल थप्दै शानदार जित दर्ता गर्यो। यस्तै मिकेल मेरिनोले इन्जुरी समयको सञ्जनीपूर्ण गोलको मदतले स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको अन्तिम सिटी बजेलगतै विश्व फुटबलका महान खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम लागेको छ। स्पेनले अब क्वार्टर फाइनलमा बेल्जियमसँग सामना खेल्नेछ। आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केप भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम चरणमा पुगेका हुन्। अर्जेन्टिनासम्म जे

0: को विजेता र इजिप्टसम्म जीको उपविजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। यसैगरी अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 1:45 स्विजरल्याण्ड र कोलम्बिया भेट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुवर रंगशालामा हुनेछ। नकआउट चरणमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियालाई घानालाई 1-0 हराउँदै अन्तिम चरणमा पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह के को विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: सुर्खेत जिल्ला पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्रै घोषणा हुन बाँकी।
1: कर्णाली राजमार्ग सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीका काम गर्न सरकारवालाहरूको माग। डिजिटल निगरानी पनि बढ़ाउन सुझाव।
0: कर्णालीमा 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा। रातानांगामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द।
1: र बेल्जियम र स्पेन क्वार्टर फाइनलमा प्रवेश। रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम। आज साँझ अर्जेन्टिना र इजिप्ट भिड्दै। अवश्य त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं बाजु सँगै।
3: Radio Tiger Studio Time।
2: यति बेला साँझको 7 बजेको छ।
4: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
5: यही असार 27 गते शनिबारको दिन
4: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
6: यह साल तो निश्चिंत हो गवा गए।
7: हाँ तब पतलिया याद करो तो जू डराए लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिला था। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
6: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
8: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है। यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
9: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में

0: सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका पृतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रणशार्दुल गौडले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गणका निमित्त गणपति सेनानी श्री सुमन खड्काले वडा नम्बर 5 का वडाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुर गढ़ी गाउँपालिका 1 हरिहरपुर गढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि सञ्चालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनात काली बहादुरगढ़ र सुरक्षा पोस्ट सिन्चुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनात कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वार्टर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीम बारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो।

0: पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका एककी 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्युडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक मायल थिबोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङगिल अस्पताल पुर्याएको हो। महोत्तरी जिल्लास्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। शार्दुलजंग गुल्म र रणभैरवगढले अन्य सरकारवाला निकाय संघको सहकार्यमा काठमाडौँ महानगरपालिका 24 स्थित हनुमान ढोकामा असार 14 गते विपद व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गढले काठमाडौँ महानगर प्रहरी हनुमान ढोका दरबार हेरचाह अड्डा नेपाल स्काउट नेपाल रेड क्रस सोसाइटी लगायत अन्य सरकारवाला निकाय संघको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजंगढकी प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक सहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी 60 केजी तौल समूहमा शिव दलगढ़का प्युठ नितेश नेपाली 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युठ गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसादगढ़का सुबेदार दीपक श्रेष्ठ 90 केजी तौल समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सुहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गढकी प्युठ आरती बमजन 54 केजी तौल समूहमा रूरू भैरव दल गढकी प्युठ वर्षा श्रेष्ठ 60 केजी तौल समूहमा नम्बर 1 राजदल गढकी हुद्दा पुनम रावल 65 केजी तौल समूहमा जगदल गढकी अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गढकी जम्मदार निरू गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गढ़की प्युठ वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम फोन नम्बर इमेल ठेगाना संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू
3: राष्ट्रिय एकता
2: परम्परागत तथा अपरम्परागत सुरक्षा
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध
2: नवीनतम प्रविधि
3: राष्ट्रिय सुरक्षा
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास
3: नेपालको मौलिक पहिचान मूल्य मान्यता संस्कृति र परम्परा
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति
3: पुरस्कार राशि
2: प्रथम हुनेलाई रु 2 लाख
3: द्वितीय हुनेलाई रु 150,000,
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
5: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनाथ रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा सैनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
6: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
7: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेसनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेकै स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छ। छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रबन्धन हुने गर्दछ, त्यसै गरी खानेपानीको ट्याङ्की अथवा खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पाटी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
5: थोरै बजेट छिटो काम ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आ आफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जन अपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनात युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
8: नुवाकोटको वडा पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुघाटदेखि गिरफुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तहसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुघाट गिरफुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरे गइसकेको थियो, तेह्र बाटो पुजिएको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। साथै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिएको छ। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर गर्नुपर्छ भन्ने मलाई लागेको छ।
5: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोगमाई गाउँपालिका 4 स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका 5 विप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
9: मेरो नाम चाहिँ सरोज लिम्बु हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असत भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, पर्खमा मात्र पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। यो चाहिँ उदाहरणीय एउटा काम हो।
5: हरेक पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी पृतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका 2 जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा 12, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
10: हरिहरपुर गढी गाउँपालिका अध्यक्ष सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईँमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौँ, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
6: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य पृतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिँढी, मकवानपुरको ढुङ्गे गढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र थाक्रे कार्यक्रममा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नतिपछि भएको सहजताबारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
11: गर्मीमा असाध्यै गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एक हातले चाहिँ त्यो पसिना पुस्ने अनि अर्को हातले पुस्तक जमाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले सात कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्नमा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ, अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
12: मेरो नाम कृष्ण त्रिवेदी हो, म चार कक्षामा पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षा कोठामा फल सिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेनाप्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
5: अन्य प्रीतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम प्रीतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दङ्गीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोडिएको धार्मिक स्थल भुयारथान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
13: रोशन संस्था दक्षिण गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष भुयाँ खान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर। उहाँले प्रत्येक सोमबार धार लगाउनेदेखि लिएर होइन गाउँठाउँको सबको भलो होस् भनेर दसैँ तिहार माघीमा चाहिँ पूजापाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुयाँ खान जीर्ण थियो, अब अहिले चाहिँ नि अब समुदायको माग भए हुनाले र अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा शिविर अन्तर्गत चाहिँ उहाँ जो काम गरिदिनु भएको छ त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले पिस्दै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने विषयको अवस्थामा यसले चाहिँ सबैलाई झल्काइरहेको छ।
6: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी प्रीतना तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
14: धाराको खानेपानीको सदस्य पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनेरि बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ अनि त्यहाँनेरि एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनेरि लुगा सुगा धुन नहुन त्यहाँ जान ओर्न सजिलो छ, पूजाहरू गर्न त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ अनि खाने पानीको त दुःख दुःखै थियो नि अस्ति नै त। एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
15: मेरो नाम युवराज दहाल हो, महेश सन्यास आश्रममा पापकको भूमिकामा सेवा गर्दैछु। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ। आश्रममा लगभग नेपालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले देखेका छौँ।
5: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक पृतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम पृतना अन्तर्गत मनाङको स्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सिट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
6: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदानचुली गाउँपालिका 5 अध्यक्ष श्री मोहन विक्रम सिंह,
16: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गर्नु गराउन ल्यान्ड गराउनु गाह्रो थियो। उहाँहरूले यहाँको अवस्था आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसङ्ख्याहरू बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्काल रेस्क्यु गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो। यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो। यस खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भयो।
5: सामान्यतया 3-6 महिनाभित्र निर्माण सम्पन्न हुने कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत शीघ्र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
6: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पृतना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 2 ट्रस्ट घर, डोटीको दिपायल सिलगढी स्थित ऐतिहासिक तिखागढीमा कुवा मर्मत, ढुङ्गा बिछ्याउने र गढीसम्म जाने बाटो मर्मत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुसी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट,
17: 500 अगाडिको पिपलको वृक्ष हो, त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा आजा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनु भयो। गाउँले यति आभारी छौँ कि यति ऋणी छौँ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, त्यही कोले बनायो यो चौतारो राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
5: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुना गढीमा दुगुना गढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका 5 स्थित मुलाकोटमा श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शाहको शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचोक गुम्बा जाने पैदल मार्गमा पलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको किचङ्गु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ।
18: फुलबारी गेटदेखि जामातोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ त्यो एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिडबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामातो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ अर्को स्तुपाहरू पनि छ होइन त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ नि। वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामातो क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको आवत जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
6: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अङ्ग बन्दै आएका छन्। हालसम्म 28 वटा मठ मन्दिर स्तरोन्नति, 34 वटा ऐतिहासिक गढी किल्ला तथा धरोहर संरक्षण, 36 वटा विद्यालय स्तरोन्नति, 24 स्थानमा खाने पानी व्यवस्थापन, 22 वटा हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 वटा र सार्वजनिक हितका 94 वटा कार्य गरी कुल 240 वटा आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
19: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक माफी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा असार 19 गते आयोजित डिजिटल एक्सन डायलग 2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसे ढुङ्गो साबित हुनेछ र कार्यक्रमबाट निस्किने ठोस व्यावहारिक तथा योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इको सिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेशन क्षमतालाई अझ प्रभावकारी उत्तरदायी र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधि मैत्री पारदर्शी जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लड़ाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवं छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान दूरसंचार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवं नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। साइबर सुरक्षा विज्ञ अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक व्यावहारिक समाधान अनुसन्धानको आधुनिकीकरण क्षमताको अभिवृद्धि कानूनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले नेशनल साइबर पोलिसी अपर्च्युनिटिज एण्ड लिमिटेशन सम्बन्धी क्रिप्टोजेन नेपाल प्रालीका चीफ टेक्नोलोजी अफिसर निर्मल दाहालले प्राइभेट सेक्टर पर्सपेक्टिभ टुवर्ड्स इमर्जिङ साइबर थ्रेट सम्बन्धी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक उमेश प्रसाद शाहले साइबर अपराधको वर्तमान अवस्था देखिएका चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब उपरीक्षक जित नारायण यादवले स्ट्रेंथेनिङ इन्टरप्राइज साइबर रिजिलियन्स सम्बन्धी आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू अनुसन्धान सहज गर्न आवश्यक अपरेशनल डेटा लगायत कानूनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत छलफल समेत भएको थियो। बढ्दो साइबर अपराध अनलाइन ठगी प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय प्रहरी साझेदारी अवधारणालाई आत्मसात गर्दै कानून कार्यान्वयन गर्ने निकायहरू नियामक निकायहरू अनलाइन सेवा प्रदायकहरू बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू संचार सेवा प्रदायकहरू बीच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधि जन्य अपराध नियन्त्रण तथा अनुसन्धानका लागि क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्यूयोर्कमा असार 23-24 गतेसम्म सञ्चालन हुने 5 युनाइटेड नेशन चीफ अफ पुलिस समिटमा सहभागी हुन असार 21 गते त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ। उक्त समिटमा रिफ्लेक्सन अन द फ्युचर अफ युएन पुलिस, लिभरेजिङ न्यू टेक्नोलोजिज, स्ट्रेन्थिङ इन्टरनेशनल कर्पोरेशन, स्ट्रेन्थिङ युएन पिस किपिङ थ्रू ल्याङ्ग्वेज ट्रेनिङ, हाई लेभल नेटवर्क अन जेन्डर रेस्पोन्सिभ पुलिसिङ लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ। समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ।
2: नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन एवं उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा सुरक्षा निकायहरूको सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले विपद मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 निर्माण गरी कार्यान्वयनमा ल्याएको हो। विपद व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ।
0: आफ्नै 60 वर्षीय बुवा
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्नै।
4: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।